0: संकलन भएको हो। चीनबाट आयात हुने विभिन्न माल सामान, विद्युतीय सवारी साधन, फलफूल लगायतका सामग्रीको भन्सार शुल्कबाट उक्त राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगनाले बताउनु भएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा गत आर्थिक वर्षमा गाउँपालिका मार्फत सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कान्छी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वड़ा नम्बर 1-7 वड़ा अध्यक्षहरूको समेत सहभागिता रहेको थियो। समीक्षाका कार्यक्रममा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा देखिएका समस्या, चुनौती, सिकाई तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए। साझा खबरमा राष्ट्रिय खबर, नवलपरासी बर्दघाट सुस्त पूर्वमा हराएको 2.5 वर्षका बालक 3 दिनपछि हिजो वन क्षेत्रमा फेला परेका छन्। नवलपरासीको गैंडाकोट नगरपालिका 14 भागराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिनमा जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलाश गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन्। उद्धार गरिएका बालकको अनुहारमा चोट पटक लागेको छ। खोजी रोजगारीको क्रममा आमा बुबा भारतमा रहेकाले बालक मामाघरमा हजुरआमासँग बस्दै आएका थिए। गत मंगलबार बिहान 7 बजेतिर हजुर आमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीहरूले देखेको बताएपछि वन क्षेत्रमा खोजी गर्दा हिजो बिहान 10 बजे भेटिएका हुन्। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। कर्णाली नदीमा पौडी खेल्ने क्रममा हिजो 2 जना बाल बालिका बेपत्ता भएका छन्। दिउँसो 2 बजे खर्पुनाथ गाउँपालिका 1 सुनाखाड़ा स्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा 2 जना बाल बालिका नदीले बगाएर बेपत्ता भएका हुन्। नदीले बगाएर खर्पुनाथ नगरपालिका 1 लाली गाउँका रामचन्द्र रावलको अन्दाजी 14 वर्षका छोरा प्रशान्त रावल र बिर्खा शाहीकी अन्दाजी 13 वर्षकी छोरी अनु शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले बताउनु भएको छ। सर्वोच्च अदालतले सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई गरेको नियुक्ति बदर गरेको छ। न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले हिजो उनी विरूद्ध उपेन्द्र बहादुर कार्कले अन्तिम सुनवाई गर्दै नियुक्ति कानून सम्मत नभएको ठहर गरेको छ। साथै कार्कीले आफू अध्यक्ष हुनुपर्ने भनेर राखेको मागमा भने दावी नपुगेको सर्वोच्चले आदेशमा भनेको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्री परिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्री थापाले हिजो आफ्नै दल एमाले, सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका गरी 6 जनालाई मन्त्रीमा नियुक्त समेत गर्नुभएको छ। नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा भरत केसी नियुक्त हुनुभएको छ। केसी यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकार संयुक्त सरकारमा वन तथा वातावरण मन्त्री हुनुहुन्थ्यो। थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलभित्र प्रभावकारी भूमिका खेलेका दोलखाका केसी फेरि मन्त्री बन्नुभएको छ। एमालेका ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री थापाले नेकपासँग मन्त्रालय भाग बण्डा मिलाउन बाँकी रहेकाले उनको जिम्मेवारी पछि तोकिने बताएका छन्। यसै गरी नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त हुनुभएको छ। भागपण्डमा 2 मन्त्रालय लिएको नेकपाबाट अर्का 1 मन्त्रीलाई पछि नियुक्त गरिने भएको छ। यस्तै राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, गिर बहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन्। बागमतीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 मन्त्रालय छन्। अब कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ। कांग्रेस संस्थापन इतर पक्षले 15 महाधिवेशन रोक्न आज शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार महाधिवेशन प्रक्रिया रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टा छुट्टै रिट दायर गर्ने भएका हुन्। कांग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। सो कार्यतालिका बमोजिमको कार्यक्रम रोक्न इतर पक्ष सर्वोच्च पुग्ने भएको हो। सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेसको आधिकारिकता विवादमा पुनः सुनवाई गर्न निशा दिएको छ। सोको टुंगो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै रिट दर्ता गर्ने संस्थापन इतर पक्षको तयारी छ। नेकपा एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन्। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य थिए। गत वर्ष भदौको जेएनजी आन्दोलनपछि एमाले नेतृत्वप्रति असन्तुष्टि, अवसर नपाएका कार्यकर्तालाई समेट्ने नीति नहुँदा र युवा सदस्यका लागि ठाउँ नहुँदा सदस्यता नवीकरण गर्नेको संख्या घटेको नेताहरूको भनाई छ। एमाले महासचिव शंकर पोखरेलले पुरानो सदस्य र नयाँले पार्टीमा भविष्य देख्ने गरी नीति तथा कार्यक्रम बनाउनु पर्ने बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशमा विगतमा 63,110 सदस्य रहेकामा यसपालि करिब 17,000 जनाले मात्र नवीकरण गरेको प्रदेश कमिटिले जनाएको छ। यो संख्या विगतको तुलनामा 26.94% मात्र हो। प्रदेश कमिटिका सचिव रणबहादुर चन्दले विवरण अध्यावधिक भइरहेकाले 21,000 पुग्ने अनुमान लगाउनु भएको छ। त्यस्तै कोशी प्रदेशमा 1,14,766 मध्ये 62,000 जनाले नवीकरण गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभएको छ। मध्य प्रदेशमा 156,995 मध्ये 60,000 सदस्यले नवीकरण गरेका छन्। बागमती प्रदेशमा 114,566 सदस्य रहेकामा करिब 66,000 नवीकरण गरेका छन्। गण्डकीमा 56,052 सदस्य रहेकामा 30,500 जनाले नवीकरण गरेका छन्। लुम्बिनीमा 80,579 सदस्य रहेकामा करिब 42,000 नवीकरण गरेका छन्। कर्णालीमा 48,538 सदस्य मध्ये करिब 28,000 जतिले नवीकरण गरेको प्रदेश अध्यक्ष गुलाबजंग शाहले बताउनु भएको छ। राजधानी कमिटिमा 39,159 सदस्य रहेकामा 23,500 सदस्यले नवीकरण गरेका छन्। प्रदेश सचिव नारायण सिलवालले करिब 60% नवीकरण भएको र अझै अध्यावधिक जारी रहेको बताउनु भएको छ। विभिन्न जिल्लाबाट काठमाडौँमा रहेर गठन भएको सम्पर्क विभागमा 13,783 सदस्य मध्ये 8,000 बढ़ीले नवीकरण गरेको प्रमुख लालबाबु पण्डितले बताउनु भएको छ। साझा खबरमा अब विदेशको खबर। मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा सुनखानी भत्किँदा 100 भन्दा बढ़ी मानिसको ज्यान गएको छ। स्थानीय संचार माध्यमका अनुसार गत मंगलबार क्यामरूनको सीमाबाट केही किलोमिटरको दूरीमा पर्ने जाम्बो ए गाउँको सुनखानीमा पहिरो जाँदा उक्त घटना दुर्घटना भएको हो। उक्त स्थान मध्य अफ्रिकी शहर बाबुआबाट करिब 50 किलोमिटर टाढा पर्दछ। स्थानीय खानी व्यवसायी संघका एक वरिष्ठ अधिकारीले पनि रोयटर्सलाई दुर्घटनामा 100 बढ़ी मानिसको मृत्यु भएको बताएका छन्। स्थानीय अधिकारी बार्टान्डा बे याङ्गेका अनुसार पहिरोमा अझै केही व्यक्ति बेपत्ता भएका छन् भने केही भग्नावशेष पनि पुरिएको आशंका गरिएको छ। मृतकको संख्या अझै बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। मध्य अफ्रिकी गणतन्त्रमा यस किसिमको अवैध शासन सुनखानी भत्किनाले घटना बारम्बार दोहोरिने गरेका छन्। भारतको विशाखापट्टनममा हिजो शिक्षिकाको कुटाईबाट 6 बालकको मृत्यु भएको छ। कुटाई लगत्तै बालक शिक्षिकाको काखमा ढलेको दृश्य कच्चाकोटाको सीसीटीभी फुटेजमा देखिएको छ। शिक्षिकाले थप्पड़ हान्दा बालक अत्याधिक तर्सिएर हृदयघात भएको आरोप परिवारका सदस्यहरूले लगाएका छन्। लिटिल गार्डन्स स्कूलको युकेजीमा अध्ययनरत मृतक बालक प्रणय तेजा हुन् होमवर्क नगरेको भन्दै बालकलाई लज्जित बनाउन शिक्षिकाले कपडा फुकाल्न खोजेको र थप्पड हानेको दृश्य सीसीटीभी फुटेजमा देखिएको छ। शिक्षिकाको काखमा ढलेका बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। सामाजिक सञ्जालमा कक्षाकोटाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि मात्रै घटना बाहिर आएको हो। प्रहरीले घटनाको कारण बारे अनुसन्धान शुरू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष उत्तर कोरियाका नेता किम जोङ उनसँग भेट्ने बताएको केही घण्टामा नै उत्तर कोरियाले हिजो छोटो दूरीको केही ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई आएको केही घण्टामै उत्तर कोरियाले हिजो साँझ करिब 5 बजे प्योङयाङ चायगलमबाट पूर्वी समुद्रतर्फ 10 भन्दा बढ़ी छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। यी क्षेप्यास्त्रहरू करिब 300 किलोमिटर उड़ेको दक्षिण कोरियाली सेनाले जनाएको छ। आणविक हतियारले सम्पन्न उत्तर कोरियाको यो प्रक्षेपण दक्षिण कोरिया र अमेरिकाबीच चलिरहेको वार्षिक उल्ची फ्रीडम सील्ड सैन्य अभ्यासको बेला भएको हो। यस पटक राष्ट्रपति ट्रम्पको आदेश अनुसार यो अभ्यास संक्षिप्त रूपमा गरिएको छ।
1: पोषण, शारीरिक तन्दुरूस्ती र स्वस्थ जीवनशैली बारे जनचेतना फैलाउने उद्देश्यले पोखरामा राइट टू प्रोटीन रन 2026 आयोजना हुने भएको छ। आगामी 3 असोजमा हुने 5 संस्करणको दौड़मा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने आयोजकको अपेक्षा छ। नेपाल फीड इण्डस्ट्रीज एसोसिएशन एनएफआईएको आयोजनमा हुने दौड़लाई नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ। खेलकुद मार्फत स्वस्थ जीवन, पोषण, कृषि र पर्यटनलाई जोड्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो। यस अघिको 4 संस्करण भने काठमाण्डुमा भएको थियो। आयोजकका अनुसार नेपालमा पोषण तथा खाद्य सुरक्षा अझै चुनौतीको रूपमा छन्। 46 लाख भन्दा बढ़ी मानिस खाद्य असुरक्षाको अवस्थामा रहेको अनुमान छ। कुपोषण, पुड्कोपन र रक्त अल्पता पनि जनस्वास्थ्यका प्रमुख समस्याका रूपमा रहेका छन्। नेपालमा प्रति व्यक्ति दैनिक प्रोटीन उपलब्धता औषध 46 ग्राम रहेको छ। दौड़मा 8 विधामा प्रतिस्पर्धा हुनेछ। हाफ म्याराथन तर्फ पुरूष र महिला दुवैका लागि 21 किलोमिटर, खुला पुरूषतर्फ 10 किलोमिटर र खुला महिलातर्फ 5 किलोमिटरको दौड़ हुनेछ। त्यस्तै कक्षा 12 सम्मका पुरूषका लागि 5 किलोमिटर, महिलाका लागि 3 किलोमिटर तथा व्हीलचेयर तर्फ पुरूष र महिला दुवैका लागि 3 किलोमिटरको प्रतिस्पर्धा हुनेछ। प्रत्येक विधाका उत्कृष्ट 5 धावकलाई नगद पुरस्कार दिइने आयोजकले जनाएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि 16 लाख रूपियाँ रहेको बताइएको छ।
0: हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिले साझा खबरका मुख्य शीर्षकहरू। आएको त्यस्तो दिनमा 2 वर्षीय बालकको जंगलबाट सकुशल उद्धार। कर्णाली नदीमा पौडी खेल्ने क्रममा 2 जना बाल बालिका बेपत्ता। कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न देउबरा खड्काले आज रिट दर्ता गर्दै एमालेमा सदस्यता नवीकरण 53%। मध्य अफ्रिकी मुलुकको सुनखानीमा पुरेर कम्तीमा 100 जना मजदूरको मृत्यु। भारतमा शिक्षिकाले थप्पड़ हान्दा कक्षा कोठामा ढलेका बालकको मृत्यु। र पोखरामा राइट टू प्रोटीन रन हुँदै 4,000 धावक सहभागी हुने। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस्त, नमस्कार।

0: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
1: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
0: सम्पर्क नम्बर 9813748443 र 9808525525।

0: शुभप्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 5 गते शुक्रबार, अगस्त 21 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको नवमी तिथि।
1: सत्रौं वर्ष प्रवेशको अवसरमा दाङको तुलसीपुरबाट संचालित रेडियो हाम्रो पहुँचलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्र्याकिङ लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
1: एमालेमा सदस्यता नवीकरण 53%। संघको कार्यवाहीका बीचमा राप्रपा बागमती प्रदेश सरकारमा सहभागी। गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि।
0: अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 सहितको सालिक। फेरि बढ़्यो अण्डाको मूल्य, मापदण्ड तोकेरै खुलाइँदै 4 वर्षदेखि रोकिएको पीपीए।
1: संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो, हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
0: र पोखरामा 5 संस्करणको दौड़ प्रतियोगिता हुने, 4000 सहभागिता जनाउने। 20 एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संसदीय समितिहरूको बैठक र दिइएको निर्देशनको प्रसंग।
1: प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्ने निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनुभयो। समितिले घरायसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल ऑयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या 1 वर्षभित्र समाधान गर्न निर्देशन समेत दिएको छ। यसैबीच प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनु भएको छ। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता, प्राप्ति, खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको हो। त्यसअघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाई छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएको तर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सिर्जना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार सञ्चालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखेर राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको छ। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित राष्ट्रपाको महाधिवेशन उद्घाटनमा समेत अभिव्यक्ति दिनुभएको थियो। यसैबीच राष्ट्र बैंकमा गवर्नर डिपुटी गवर्नर र संचालकको कार्यकाल 3 वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गवर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ। समिति बैठकले बिहिबार गवर्नर सहित सबै संचालकको कार्यकाल 3 वर्ष तोक्ने र उनीहरूको कार्यक्षमताका आधारमा सरकार मन्त्री परिषदले थप 2 वर्ष थप्न सक्ने निर्णय गरेको छ। समितिको निर्णय दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै पारित भए गवर्नर डिप्युटी गवर्नर र 3 जना स्वतन्त्र संचालकको कार्यकाल थप्ने विषयमा 3 वर्षपछि मन्त्री परिषदले निर्णय गर्नेछ। गवर्नरको कार्यकाल घटाउने अर्थ समितिको निर्णय सही नभएकाले संसदले पुनर्विचार गर्नुपर्ने पूर्व अर्थमन्त्री एवं गवर्नर युवराज खतिवडाले बताउनुभयो। विगतका छलफल तथा बहसमा यो संवैधानिक अंगका पदाधिकारीहरूकै सरह 6 वर्ष हुनुपर्छ भन्ने पनि आएको थियो र अन्तिममा 5 वर्ष मात्र कायम गरिएको उहाँले बताउनुभयो। पूर्व गवर्नर विजयनाथ भट्टराईले आफूलाई मन नपरेको मान्छेलाई गवर्नर बन्न नदिने र राष्ट्र बैंकलाई पनि निश्चित दल वा समूहको रूचि अनुसार चलाउन खोजिएको आरोप लगाउनुभयो। अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले भने राष्ट्र बैंकलाई थप बलियो बनाउन गवर्नरको कार्यकाल घटाएर कार्य सम्पादनसँग जोडिएको बताउनुभयो। राम्रो काम गर्नेले थप 2 वर्ष समय पाउने पनि उहाँको भनाई छ।
1: जेन्जी आन्दोलनमा मृत्यु भएका 42 सहितको शालिग धमाधम निर्माणको काम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको सादोबाटो स्थित परिसरमा शालिगहरू निर्माण भइरहेका छन्। अनावरणको तयारीमा जेन्जी आन्दोलनका 42 शालिगको काम भइरहेको हो। राष्ट्रिय खेलकुद परिषदको सादोबाटो स्थित स्विमिङ पूल परिसरमा बनाइरहेका शालिगमा 15 वटा तयार भइसकेका छन् भने बाँकीको फिनिशिङ हुँदैछ। जेन्जी आन्दोलनको वर्षदिन पारेर 23 भदौमा उद्घाटन गर्ने योजना रहेको छ।

0: आफ्नै सम्भावना सीमित रहेको टिप्पणी समेत भइरहेका छन्। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिक रूपमा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यापारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ, सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल
1: गरिसके त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सिमानालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म अब उहाँले लिपिया ढुराको कुरा त म उठाउन सक्दिनँ, लिपिया ढुरा निपुलिएको कुरा चाहिँ, तर अरू कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो, त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यस्तो मिटिङ कति भए कति संयुक्त वृद्धि अस्ति प्रधानमन्त्रीको संयुक्त वृद्धिमा कति कुरा हाल्या हुन्छ त्यो पनि हुँदैन, जसलाई हाम्रो चाहिँ दुईटैतिरको गल्ती छ, सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनुपर्छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वृद्धावस्थाका बारेमा बनाइने धारणा र तयारीले पार्ने सकारात्मक प्रभाव
3: आफूलाई सचेत बनाउँछ नि त। जब तपाईँ

0: अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
1: एमालेमा सदस्यता नवीकरण 53% संघको कार्यवाहीका बीचमा रापरपा बागमती प्रदेश सरकारमा गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
2: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
1: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
2: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
1: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
2: IRM.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
3: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएनद्वारा जारी सन्देश।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 11,000 बचतकर्ताको 1.5 अर्ब हिनामिनामा मुछिएका तामाङलाई एमाले बनायो मन्त्री शीर्षकको खबर प्रकाशित छ। यसलाई टिकराज थामी र पोस्टराज अधिकारीले लेख्नु भएको छ। बिना विभागीय मन्त्री बनाइएका ज्ञानबहादुर तामाङ आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय नै लिने लबिङमा भनेर लेखिएको छ। त्यस्तै गरेर कांग्रेसको क्रियाशील सदस्यता जहिले किचलो, 12 महाधिवेशनदेखिको क्रियाशील सदस्यता विवाद अझै सुल्झिएन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मापदण्ड तोकेर खुलाइदै 4 वर्षदेखि रोकिएको पीपीए शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। प्राधिकरणका

0: अलग साईको नेतृत्वमा बनाएको समिति सात दिनमा मापदण्ड बनाउनु पर्नेछ। नेपाल विद्युत प्राधिकरणले करिब चार वर्षदेखि रोकिएको विद्युत खरिद र बिक्री सम्झौता पीपीए खुलाउने भएको छ। प्राधिकरणको पहिलो पटक मापदण्ड समेत तोकेर पीपीए खुलाउने प्रक्रिया अघि बढ़ाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको बिहिबारको बैठकले पीपीए खोल्नका लागि मापदण्ड बनाउन संचालक सदस्य अंशु किरण शाहीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ भने फागुन 2079 यता पीपीए ठप्प रहेको थियो। उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडी शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य र प्राधिकरणका व्यापार शाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ। फेरि बढ़्यो अण्डाको मूल्य शीर्षकमा अर्को खबर छ। नेपाल लेयर्स कुखुरा पालक संघले बिहिबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अण्डाको समर्थन मूल्य बढ़ाएको छ। चितौनलाई आधार मानेर संघले निर्धारण गरेको नयाँ मूल्य अनुसार एक्सएल आकारको अण्डाको मूल्य प्रति क्रेट 590 रूपियाँ पुगेको छ। त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा विद्युत खरिद प्रणालीमा विश्व बैंकको शंका पछि प्याकेज दुईको टेण्डर रद्द शीर्षकको खबर पनि प्रकाशित छ भने कृषि पशु पंक्षी तथा जड़ीबुटी बीमामा नयाँ व्यवस्था, अब बीमाको प्रिमियरमा 50 र 80% मात्रै अनुदान शीर्षकमा अर्को खबर प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा पहिरोबाट विस्थापितको बास स्वास्थ्य चौकीमा राहत बाटोमै अलपत्र शीर्षकमा काशीराम डाँगीले रोल्पाबाट लेख्नु भएको खबर छापिएको छ। थबाङ गाउँपालिका 5 उवाको कोटल 12 पहिरो गएको 8 दिन बितिसक्दा पनि राहत सामग्री पीड़ितसम्म पुर्याउन सकिएको छैन। उहाँ पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न, लत्ता कपड़ा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका हुन्। पहिरोपछि मानिसले आउजाउ समेत गर्न पाएका छैनन्। 13 जनाको ज्यान जाने गरी रोल्पाको थबाङ 5 कोटल 12 गएको पहिरोले 10 परिवार विस्थापित भएका छन्। एमालेमा सदस्यता नवीकरण 53% मात्र शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेको पाइएको छ। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य रहेका थिए। नागरिकतामा छोराले हस्ताक्षर गरेपछि गदगद भइन् मोतीकला शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका 7 की मोतीकला ओलीको नागरिकता पानीमा परेर च्यातिएको थियो। एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक पर्ने भएपछि मोतीकलालाई त्यसको प्रतिलिपि निकाल्ने पर्ने भयो। उहाँ आवश्यक कागजात सहित बुधबार बिहानै सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय पुग्नुभयो। नागरिकता जारी गर्ने ठाउँमा हुनुहुन्थ्यो उहाँकै छोरा केशव। सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत मोतीकलाका छोरा केशवले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गरिदिनु भएको हो। भित्रीपन्नामा छापिएको खबर पनि रहेको छ। बीपी राजमार्गको धुलीखेल भकुण्डेवेशी खण्ड 2 लेनमा स्तरोन्नति गरिँदै शीर्षकमा विमल खतिवडाले लेख्नुभएको हो। बाढ़ीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट 8 मिटरसम्म अग्लो पर्खाल उठाएर सड़क बनाउन लागि उल्लेख गरिएको छ। महिना दिनदेखि तातोपानी नाका ठप्प भएको बारेमा अनिश तिवारीले सिन्धुपाल्चोकबाटै लेख्नु भएको खबर छापिएको छ। केन्द्रको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा शीर्षकमा खबर छापिएको छ। बागमती प्रदेश सरकारमा राप्रपाका 3 जना मन्त्री बनेपछि पार्टीभित्र विवाद सर्किएको छ। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपा केन्द्रीय कमिटिले पार्टीबाट निकालिसकेको घोषणा गरेको छ। सरकारमा सहभागितालाई लिएर राप्रपाका प्रदेश सांसदहरू पनि विभाजित भएका छन्। किरण थापा मगर नेतृत्वको मन्त्री परिषदमा राप्रपाबाट 3 मन्त्री, संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने राप्रपा केन्द्रीय समितिको निर्णय भएको छ। नागरिक दैनिकमा क्यान्सर जितेर पनि सक्रिय शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छापिएको छ भने एल निनोको जोखिम घटाउन राष्ट्रिय योजना शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको छ। सुपर एलनिनोका कारण नेपालमा पर्न सक्ने खडेरी, पानीको अभाव, कृषिसँगै जलविद्युत उत्पादनमा आउने गिरावट, अन्य विपदको जोखिम कम गर्न सरकारले सुपर एलनिनो राष्ट्रिय आकस्मिक योजनाको मस्यौदा तयार पारेको उल्लेख गरिएको छ। अब 10 अर्बमा इन्धन डिपो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। इन्धन आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले चितवनको लोथरमा करिब 10 अर्ब रूपियाँको लगानीमा आधुनिक इन्धन डिपो निर्माण शुरू गरेको उल्लेख छ। आर्थिक कारोबार दैनिकमा 4G का 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याउने शीर्षकमा सरस्वती ढकालले लेख्नुभएको खबर छापिएको छ। झोलुङ्गे पुल बगेपछि तुइनमा जाजरको डोल्पाको यात्रा शीर्षकमा हेमन्त केसीले लेख्नुभएको खबर छ। भेरी करिडोर सड़क खण्डको जाजरकोट नलगाड नगरपालिका 10-11 बीचमा रहेको ताक्सु गाड झोलुङ्गे पुल बगेपछि अस्थायी तुइनका भरमा 3 जिल्लाका स्थानीय बासिन्दा यात्रा गर्न बाध्य रहेका छन्। अनि अन्नपूर्ण पोस्ट दैनिकमा डोजरले भत्काएको बास निराशाले खोसेको सास शीर्षकमा शिवप्रसाद ढुंगानाले लेख्नु भएको खबर छ। वैदेशिक रोजगारीको भयावह चित्र, अघिल्लो वर्षको तुलनामा दोब्बर विदेशीको बारेमा पनि किरण अधिकारीले लेख्नु भएको छ। चीनी चामल र तेलको मूल्यमा झेल, अनुगमनमा सरकारी बिमेल शीर्षकमा भवनाथ प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचनाले बदलिदो विश्वको राजनीतिक तथा भू राजनैतिक वास्तविकता प्रतिविम्ब गर्न नसकेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ। विकासोन्मुख मुलुक र ग्लोबल साउथको प्रतिनिधित्व बढ़ाउन माग गर्दै सुरक्षा परिषदको कार्यविधि सम्बन्धी खुला बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघका लागि भारतको थाई नियोगका कार्यवाहक राजदूत योजना पटेलले सन् 1945 यता विश्वमा ठूलो परिवर्तन आएको र संयुक्त संघको सदस्य संख्या 4 गुणाले बढ़िसकेको बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध विनाशकारी आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढ़ेको छ। ट्रम्पको अभिव्यक्तिसँगै अमेरिकी पूर्व समय अनुसार 2.54% बढ़ेर करिब $94 प्रति ब्यारेलमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो जुलाईको अन्त्य यताकै सबैभन्दा उच्च मूल्य हो। यता अमेरिका र इरान बीच भएको समझदारी पत्र लागू रहेको 60 दिनको अवधिमा स्टेट अफ हर्मुज हुँदै खाड़ीबाट बाहिरिएको तेलको प्रभाव झण्डै 3 गुणाले बढ़ेको छ। यो अवधिमा करिब 37.40 करोड़ ब्यारेल तेल खाड़ीबाट बाहिरिएको हो र लामो समयदेखि गृहयुद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2 लाख भन्दा बढ़ी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। युद्ध र बाढ़ीका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसंघको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले बताएको हो। सुडानको कोर्डोफान क्षेत्रको सबैभन्दा ठूलो शहर एल ओदेबमा खानेपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण भइरहेका छन्।
1: साझा खबरमा अब खेल खबर। पोखरामा राइट टू प्रोटीन रन 2026 आयोजना हुने भएको छ। आगामी 3 असोजमा हुने 5 संस्करणको दौड़मा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने आयोजकले बताएको छ। जापानको आइची नागोयामा आयोजना हुने एसियाकी सबभन्दा ठूलो खेलकुद मेला 20 एसियन गेम्स एसियाड शुरू हुन 1 महिना बाँकी रहँदा नेपाली खेलाड़ीहरूले पनि तयारीलाई तीव्रता दिएका छन्। ओलम्पिक काउन्सिल अफ एसिया ओसीए र आइची नागोया एसियन गेम्स आयोजक समितिले सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियाको सबभन्दा ठूलो बहुखेलकुद प्रतियोगिता 20 एसियन गेम्स शुरू हुन लागेको छ। इंग्लिश प्रीमियर लीग 2026-27 नयाँ सीजन आजदेखि शुरू हुँदैछ। साबिक विजेता आर्सेनलले घरेलु मैदानमा नवप्रवेशी कोभेन्ट्री सिटी विरूद्धको खेलसँगै नयाँ सीजनको इंग्लिश प्रीमियर लीग शुरू हुन लागेको छ। र आज नेपालले पनि प्रतिस्पर्धा गर्न गइराखेको छ। विशेषतः अस्ट्रेलियाको नर्थन टेरिटोरीमा शुक्रबार आजबाट शुरू हुन लागेको टप एण्ड टी20 श्रृंखलाको लागि नेपाली खेलाड़ीहरू पनि तयार रहेका छन्। ट्रफीसँग तस्विर खिचाउँदै नेपाल ए टोलीका कप्तान अनिल कुमार शाहले आफूहरूले जित्ने गरी प्रतिस्पर्धामा उत्रने बताउनुभयो। नेपालले पहिलो खेलमा आज एन्ट्री स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ।
0: ज्येष्ठ नागरिक मैत्री भौतिक संरचना निर्माणमा कसरी ध्यान दिने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: पूर्व

0: मात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्षित संरचना निर्माण र पूर्व तयारीको कुरा. घर बारी पाखा पखेरामा बनाइने संरचनालाई ज्येष्ठ नागरिक मैत्री बनाउनुपर्ने धारणा र विश्वव्यापी अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेसँग कुराकानी गर्नुभएको छ.
2: मैले एकचोटि बनाएको घरले जिन्दगीभरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ. यो चाहिँ कतिपय आर्किटेक्चरसँग रिलेटेड कुराहरू हो. जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिडीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको. त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ. सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस्, यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ.
3: घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बस्ने कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि यो चाहिँ नेपालमा चाहिँ कस्तो छ यस्तो?
2: पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौ. पछिल्लो समयमा अलिकत यो होम मोडिफिकेसन यो कुराहरू चाहिँ आइराखेको छ. कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ. मैले मेरो वृद्ध अवस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
3: हामी बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कतिपय.
2: होइन, तैले काहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो. त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ. मैले कहिले काहीँ एमफिल पीएचडी वालाहरूलाई विद्यार्थी भनौ कि त्यो सहकर्मी भनौ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा, तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है. सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्, त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, लवाई पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि. त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, आफूलाई सचेत बनाउँछ नि त. जब तपाईँ मेन्टली बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ.
3: नेपालमा कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था अनुसन्धान अनुसार?
2: अब यो त 3 करोड़ जति जनसंख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ. र अनि जन्मिने बच्चा को संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्षभन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ.
4: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्यापिङ शुरू गर्न सरकारलाई संसदीय समितिको निर्देशन. विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाट परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव. 4G 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने.
4: एमालेमा सदस्यता नवीकरण 53% मात्रै. संघको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा गभर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गभर्नरहरूको असन्तुष्टि.
1: अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 सदस्य सहितको शालिक. अण्डाको मूल्य फेरि बढ़्यो. वैदेशिक रोजगारीको भयावह चित्र. अघिल्लो वर्षको तुलनामा दोब्बर नेपाली विदेशी.
4: संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह. अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो. हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात.
1: र पोखरामा 5औं संस्करणको दौड़ प्रतियोगिता हुने. 20औं एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र. इंग्लिश प्रिमियर लीग आजबाट.
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले फिटकौली .com छापिएको राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका नेता र विभिन्न राजनैतिक दलहरूले विगत 30-35 वर्षको उपलब्धि र इतिहासको अपमान भएको, आफूहरूलाई व्यवस्था गरिएको भनेर विभिन्न सभा समारोहमा भाषण गर्दै आएका छन्। एउटा खुल्ला क्षेत्र छ, दुईजना व्यक्ति वारपार समानान्तर भएर अगाडि बढ़दै गर्दा ती दुई बीच केही संवाद चलिराखेको जस्तो देखिन्छ र त्यसै क्रममा एकजना लामो नाग भएका जस्ता देखिने व्यक्ति छन्। उनले केही भन्दैछन् नजिकै रहेका अर्को व्यक्तितर्फ हेरेर. बीचमा चाहिँ यस्तो लेखिएको छ, 35 वर्षको उपलब्धि र इतिहासको अपमान भयो रे, त्यसो भए सम्मान गर्न लायक चाहिँ के छ त?
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। नागरिकलाई संसद र सांसदप्रति र सांसद र संसदलाई नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलि सजिलो, अथवा पत्रकारिता अलि फरक, यता सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो।
1: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मीको के हो भने राज्यलाई खबरदारी गर्ने, हामीले खबरदारी गर्थ्यौँ, यो ठाउँमा यो छ है, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौँ। तर सांसद भन्ने चिज के भयो भने, हामी खबरदारी त गर्यौं, तर अब त्यो खबरदारी गरेको चीजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ सांसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कानूनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पूरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने। पहिला चाहिँ हामी चाहिँ मिडिया मार्फत पुर्याउँथ्यौँ लेखेर, अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानून बनाएर हामीले चाहिँ त्यहाँ समस्या, गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छौँ। त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने नै भयो।
0: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको जनताको प्रश्न सुन्न चाहिँ सजिलो?
1: प्रश्न गर्न सजिलो, धेरै सजिलो, प्रश्न गर्न धेरै सजिलो, तर चाहिँ यो त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
0: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाइ, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
1: यसो छ, मैले त अब चाहिँ प्रतिपक्षलाई के बुझ्छु भने, त्यो रचनात्मक भूमिकाको रूपमा बुझ्छु, उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ, त्यसैले मैले त्यति ठूलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो। एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने, संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष, किनभने अब रुलिङ पार्टी भइसकेपछि त, अब संसद पार्टी भइसकेपछि हामीले आफ्नो समय बोल्ने होइन, तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो, अहिले चाहिँ मैले देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देखाउनु भएको छ, हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीलाई बाटो देखाइराख्नु भएको छ।
0: सत्ता पक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैले आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको औपचारिक अनौपचारिक दबाब छ?
1: सत्ता पक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने, सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ, जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने, त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि, त्यो सांसदले मैले यो गर्न हुन्छ, मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर बनाइसकेपछि संसदमा आफैले पास गरेको चीजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त,
0: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको,
1: यो कस्तो छ, कस्तो कति तपाईँले कस्तो, तपाईँले कुन प्रसङ्ग कोट्याउनु भएको होला भने, कुनै साथीहरूले अलिकति चर्को बोल्नु हो कि भन्ने प्रसङ्ग उठाउन
0: खोज्नु, तपाईँको
1: कस्तो हुन्छ भने, मान्छेको व्यवहार हुन्छ कि, कोही मान्छे कुनै कुरा राख्दाखेरि रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्ट्रेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ,
0: भनेको सबै सांसदको भूमिका अहिले सबै ठिक
1: छ, ठिक छ, एकदम ठिक छ। अब कस्तो हो भने, अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त, तपाईँको मोटरसाइकल, गाडी, सबै चिजको ट्रेन, सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, संसद पनि मान्छे हो, अब त्यो सांसदको ब्रेक, त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भने उहाँहरूको कुरा हो।
0: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ?
1: एकदम यस्तो हुन्छ, अब तपाईँको दुईटा खाले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला, मेरो राज्य, मेरो देश, मेरो कानून होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि, संसद भनेको के हो भने आफैमा कानून बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्छ नै होइन, अब अरू सांसदहरूले पनि त्यही गर्नु होला, किनभने त्यहाँ सुन्नुहुन्छ नि त, सुन्नुहुन्छ बोलेको होइन,
0: कति घन्टा लाग्छ तयारी गर्न संसद
1: कुरै नगरोस् है, अब संसद त मैले त भने नि, अब तपाईँलाई हाँसो लाग्ला होइन, धेरै साथीहरूलाई मैले नढाँटेर भन्छु होइन, म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढिनँ, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले तपाईँको चाहिँ कल्पना नगरेका कुरा म चाहिँ अब मलाई सजिलो के छ भने कानुन विद्यार्थी भएको कारणले पनि सजिलो होइन अब तपाईँको यति धेरै कानुन यति धेरै अहिले त तपाईँको के छ भने 166 कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ टेब्लो भइसक्यो अब 7-8 चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ 3-4 त पास गरिसक्यौँ खनिज पास गर्यो होइन अब त्यो समितिमा के अरे भइसक्यो होइन भाँडा बेचबिखान तथा सार्वसार नियन्त्रण 2064 अब हिजो मात्रै बालबालिका श्रम निषेध ऐनका बारेमा छलफल गरौँ
0: त्यो प्रतिनिधि सभाबाट पारित भयो अब समितिमा जाने
1: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो अब त्यसमा चाहिँ के भन्छ अरे
0: संशोधनको
1: लागि चाहिँ गएको छ त्यसैले यो त पढ्न त पर्यो नि त पढ्न पर्यो त्यसैले धेरै तयारी गर्नुपर्छ
0: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँ रहेछ
1: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन अब कस्तो भयो भने अब चाहिँ सांसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन् सांसद भनेको चाहिँ अब धेरै साथी अब यसमा प्रसङ्ग ज्वरो एउटा होइन तपाईँले कुरा उठाएन सोकियो सांसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग होइन तर एउटा कुरा चाहिँ के हो भने सांसदले एउटा सांसद अहिलेको पार्लियामेन्ट छ नि अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो त मैले भन्न जान सक्दिनँ भन्न सक्दिनँ तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि बिल बनाउने बिलमाथि छलफल गर्ने त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन सोकियो अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने सांसदलाई अलिक सहयोग चाहिँ हुन्छ
0: तपाईँ अब कानून पढेको पनि तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले सोकिय भनेको कानून विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथीभाइ अथवा घर परिवारबाट
1: त्यसमा चाहिँ कानून पढेको भइदिए धेरै राम्रो भन्दैन भने कम्तीमा ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले हाम्रो संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला किनभने तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल एउटै दिन 3-4 बिलमा चाहिँ छलफल हुन्छ क्या विधेयकमा छलफल हुन्छ अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि सांसदले बोल्नका लागि कति घण्टा तयारी गर्छ होला किनभने त्यहाँ संसदमा गएर हजुवा के अरे मनको बडास मनको के अरे भाव के अरे भाव त पोखेर त भएन त्यहाँ चाहिँ कन्टेन्ट हुनु पर्यो इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है भारतमा यो छ फलाना ठाउँमा यो छ अब यस्ता कुरा पढ्नका लागि त टाइम त लाग्ने भयो
0: पछिल्लो समयमा
1: अब बिजनेस कस्तो भइदियो भने कहिलेकाहीँ त तपाईँले सुन्नुहुन्छ नि 9-10 तपाईँको चाहिँ हाउस चल्छ अनि सांसद 10 फर्किसकेपछि ऊ खाना खान्छ मान्छे हो नि त सुत्न पर्यो भात खान पर्यो होइन निदाउन पर्यो होला नि त त्यसरी गाह्रो छ नि त तपाईँको अब तपाईँको अब मानव बेचबिखानको हामी छलफल गऱ्यौँ होइन मानव बेचबिखान नियन्त्रण 2064 हामी छलफल गऱ्यौँ होइन अब मानव बेचबिखान ऐन मानव बेचबिखान के अरे मानव बेचबिखान विरुद्धको ऐनमा छलफल गरिरहँदा हामी त पुरानो कुरा गर्दा हुन्छ नि अब तपाईँको सुन्दै हुन्छ नि डिम्ब बेचेको केस आयो है अब डिम्ब बेचेको केस घटना यो पनि मानव बेचबिखान हो भन्ने त इन्टरनेसनल प्र्याक्टिस भयो तर हाम्रो बिल त छैन
0: भनेपछि सांसदले मेहनत चाहिँ धेरै
1: हद भन्दा मैले भने नि फेरि पनि रिपिट गर्छु मैले स्टुडेन्ट लाइफमा यति धेरै अध्ययन चाहिँ गरिनँ
0: तर अहिले पछिल्लो समयमा प्रविधिले निकै साथ दियो भनेर सांसदहरू खुसी नै हुनुहुन्छ तपाईँलाई कस्तो कतिको
1: अब
0: तपाईँको सहयोग कि असहयोग कस्तो
1: एआईको कुरा गर्नुहुन्छ भने एआई पनि कस्तो छ भने नि एआई पनि एउटा चाहिँ अब कृत्रिम बौद्धिकता हो तर त्यो सबै कुरा राइट भन्छ भन्ने पनि त होइन नि त
0: अब त्यसो भए अहिलेको अवस्थामा तपाईँको टिप्स के हो यदि सांसद कसैले एआईको सहारा लिँदै हुनुहुन्छ भने उहाँले के कुरामा चाहिँ ध्यान दिनु भएन भने उहाँ चिप्लिने
1: एउटा के हो भने एआईले एआई भने कृत्रिम के अरे बनाएको चिज हो उसले चाहिँ कहिलेकाहीँ के हुन्छ भने रियल फ्याक्ट कुरा चाहिँ रिड गर्न नसकेर अर्को कुरा भनिदिन्छ जस्तै मैले आफै पनि अनुभव गरेको छु मानव बेचबिखान ओसार पसार नियन्त्रण ऐन भन्ने जुन छ नि त्यसलाई टाइप गर्ने भने 3-4 आउँछ के एउटा चाहिँ तपाईँको नेपाल कानुनको लागि नेपाल कानुन पत्रिका सुप्रिम कोर्टको वेबसाइट आउँछ है अर्को चाहिँ नेपाल ल कमिसनको आउँछ अरू चाहिँ पत्र पत्रिकाहरू अरू थुप्रो आउँछ फेसबुकको पनि आउँछ नि त त्यसले त सबै सर्लक्कै ल्याउँदैन नि अनि हामीले चाहिँ के हेर्ने भन्ने त ख्याल गर्नु पर्यो नि त त्यो चाहिँ हामीले जरुरी छ त्यसै जस्तै नेपाल ल कमिसन हो नि त नेपाल सरकारको वेबसाइट हो नि त होइन नेपाल कानुन परिषदको वेबसाइट हो त्यो चाहिँ के भन्छ अरे त्यो चाहिँ 28 संस्था हो त्यो चाहिँ 28 जुनेबु होइन, त्यसपछि सुप्रिम कोर्टको चाहिँ हुने भयो। तर चाहिँ कतिपय कुरा पत्र पत्रिकाहरूका कुरा कुनै हुन्छ, पत्र पत्रिका लेखेका कुरा फेरि सबै कुरा के अरे पत्र पत्रिका लेखेका कुरा पनि सही के अरे गलत हुन्छन् भन्ने होइन, तर अहिलेको जुन जुन मिडियाको वेब छ नि, मेन स्ट्रिम अरू अरू वेब छ नि त, किनभने गलत व्याख्या पनि गरिदिया हुन्छ नि त, गलत व्याख्या गरिदिएर राखिदिएको गुगलमा पनि त आउँछ नि त, त्यो चाहिँ चिन्न सक्नुपर्छ भन्ने।
0: अनि जनतासँगको सम्बन्ध सुमधुर राम्रै छ कि अथवा
1: एकदम गजब छ अहिले होइन?
0: तपाईँलाई जनता भेट्नु पर्यो, कुरा गर्नु पर्यो भने के गर्छ?
1: अब यस्तो छ, अब भेट्ने प्रविधि छ। पहिला चाहिँ अब फिल्डमा म चाहिँ कस्तो छ भने, संसद चाहिँ स्थगित हुने बित्तिकै म चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा कुदिनै हाल्छु।
0: पाँच दिनको लागि स्थगित भएको छ तपाईँले?
1: अब यो यसपटक जान सकिँदैन यो पाँच दिनमा, होइन किन ढाट्नु, किन जान सकिँदैन भने तपाईँको धेरै चाहिँ बिलहरू छ होइन, त्यो हेर्न पर्यो, पढ्न पर्यो, विज्ञहरूसँग सोध्न पर्यो, अब त्यो गर्नुपर्छ। नत्र म त्यहाँ गएँ भने म घर कहिले पनि बस्दिनँ होइन। अब त्यो तपाईँले अघि पनि भन्नु, मेरो फिल्ड के भयो भने पत्रकारिता ब्याकग्राउन्ड भएको कारणले पत्रकार चाहिँ घरमा कहिले पनि बस्दैन। ऊ घरमा बस्यो भने त्यो चाहिँ के भन्छ अरे थुनिएको महसुस गर्छ। त्यसैले मेरो बानी के भयो भने घरमा चाहिँ सुत्ने खाने अनि एकछिन मान्छे भेट्ने अनि फिल्डमा कुदिहाल्यो। त्यसैले चाहिँ मेरो भेट्ने क्रम चाहिँ एकदम मेरो तीव्र छ।
0: त्यो भेट बाहेक अप्रत्यक्ष रूपमा फोन गर्नु पर्यो भने त्यस्तो पनि तपाईँलाई सजिलो छ?
1: अब यो फोनको कुरा गर्नुभयो होइन, अब तपाईँको अब यो रेडियो यो टेलिभिजन तपाईँको सञ्चार माध्यमबाट चाहिँ के भनौँ होइन, अहिले त अब तपाईँको चाहिँ तपाईँलाई म एउटा दुई तिनवटा घटना सुनाउँछु, तपाईँ अजीब पर्नुहुन्छ। तपाईँ कस्तो हुने रहेछ भने नि, मलाई चाहिँ एकजना मान्छेले अस्ति फोन गर्नुभयो, पाँचौं महिनापछि फोन गर्नुभयो। उहाँले मलाई फोन गर्नुभयो, फोन गरिसकेपछि मलाई के भन्नुभयो भने, ओहो तपाईँको फोन त त्यही रहेछ, तपाईँको फोन पनि उठ्यो। मलाई त के लागेको थियो भने तपाईँ चुनाव जितिसकेपछि तपाईँले फोन नम्बर पनि चेन्ज गर्नुभएको होला, तपाईँको फोन चेन्ज नभए पनि तपाईँको फोन उठ्दैन होला भन्ने चाहिँ थियो। भने तपाईँको भनेको त अब पहिलाका विगतका चाहिँ डिफरेन्स के अरे लिडर र चाहिँ पिपुल बीचको डिफरेन्स कति थियो भने यही कुराले थाहा पाइन्छ कि। अब भाइबरमा फोन आउँछ होइन, तपाईँको त्यो के भन्छ अरे त्यो के अरे वाट्सएपमा चेन्ज, फेसबुक म्यासेन्जरमा फोन आउँछ होइन, मोबाइलमा फोन आउँछ, फोन यति धेरै आउँछ, त्यो सकेसम्म उठाइन्छ होइन, सकेसम्म कलब्याक पनि गरिन्छ। यति गर्दा पनि यति धेरै सञ्चार माध्यम यति धेरै माध्यमबाट रेस्पोन्स गरिरहँदा पनि धेरैको गुनासो के आउँछ भने हाम्रो सांसदले फोन उठाएन चाहिँ हो। त्यसैले चाहिँ अब सञ्चार माध्यम यो चाहिँ यो अहिले चाहिँ यो के भन्छ अरे यो अहिलेको 21 औँ शताब्दी में सम्पर्क गर्न चाहिँ सजिलो छ होइन, तर अब एकदम सजिलो छ, भौतिक रूपमै उपस्थित हुनुपर्छ भन्ने त छैन, तर मान्छे भौतिक उपस्थिति नै खोज्दो रहेछ, यो चाहिँ सत्य कुरा हो।
0: कहिलेकाहीँ जनताहरू रिसाउलान् कि भन्ने डर चाहिँ कतिको हुन्छ मानिस?
1: सबभन्दा डरै त्यही त हो नि, यो मान्ने किनभने उहाँहरूले अमूल्य भोट दिएर जिताइसकेपछि फलानु मान्छे नरिसाइदिए हुन्थ्यो भन्ने त डर हो, सबभन्दा डरै त्यही हो कि। मसँग एउटा लिडरसँग यदि त्यो डर छ भने त्यो कुशल लिडर हो भन्ने पनि लाग्छ मलाई।
0: अनि अहिले हालसाले तपाईँले बर्दियाको बाँसघट्टीबाट एकजना व्यक्ति विदेशमा गएको अलपत्र परेको र तपाईँले संसदमा आवाज उठाएका कारण सरकारको अग्रसरतामा चाहिँ उद्धार भयो होइन?
1: हो, त्यसै के हो भने त्यो बाँसगढी नगरपालिका वार्ड नम्बर 2 अमुया गाउँको हुनुहुन्छ उहाँ, होमबहादुर नेपाली हुनुहुन्छ। उहाँ चाहिँ दुबई जानुभयो, दुबई गइसकेपछि उहाँ ठगिनुभयो, उहाँको नामबाट ब्याङ्क एकाउन्ट ब्याङ्कबाट लोन लियो र लोन लिने मान्छे भागिदियो, भागिदिएपछि उहाँ जेलमा जानुभयो होइन। जेल गइसकेपछि मैले चाहिँ पार्लियामेन्टमा कुरा उठाएँ, पार्लियामेन्ट कुरा उठाएपछि नेपाल सरकारलाई चाहिँ उहाँको उद्धार गर्यो। अब तपाईँलाई एउटा चाहिँ अब यो तपाईँको रिपोर्टर यदि बाँके बर्दियामा हुनुहुन्छ भने म तपाईँलाई यो निवेदन गर्छु, त्यो घटना सार्वजनिक भइसकेपछि मलाई अहिले कम्तीमा 30-40 जना बर्दियाका मान्छे मात्रै विदेशमा चाहिँ कोही जेल गएको, कोही इलिगल भिसामा गएर चाहिँ दुःख पाएको, यहाँसम्म कि कम्बोडियामा पनि 5 जना मान्छे चाहिँ हराइरहेको भन्ने चाहिँ हिजो चाहिँ एसएमएस आयो। यति धेरै मान्छे विदेशमा कम्बोडिया जस्तो ठाउँमा हेर्छ, कम्बोडियामा पनि 5 जना कि 7 जनाको लिस्ट चाहिँ जेलमा हुनुहुन्छ भनेर एजनबाट यति धेरै मान्छे चाहिँ यो त्यो घटना प्रकाश के अरे सार्वजनिक भएपछि यति धेरै मान्छे चाहिँ विदेशमा चाहिँ जेलमा रहेको खबर आइरहेछ कि त्यो चाहिँ तपाईँहरूले पनि यो के अरे चाहिँ अब सञ्चार माध्यमबाट उठाउनु पर्यो भन्ने मलाई लाग्छ। मलाई तपाईँलाई सहयोग गर्नुपर्छ भने त्यो के भन्छ अरे मलाई आएका एसएमएसहरू म तपाईँको रिपोर्टरलाई म तपाईँलाई उपलब्ध गराइदिन सक्छु।
0: अनि यो चाहिँ कस्तो कसरी रहेछ त एउटा सांसदले कसरी उद्धार गर्नको लागि सहयोग गर्दो रहेछ?
1: कसरी हो भने
0: तपाईँले कहाँ कसैलाई भन्नुहुन्छ कि अथवा आफै लाग्ने?
1: होइन, यस्तो छ, सफ्टवेयर छ है, त्यो एउटा सफ्टवेयर वेब के अरे एप्स छ, तपाईँको वैदेशिक रोजगार विभागको एउटा वेबसाइट छ होइन, उहाँहरूले आफै पनि गर्न सक्नुहुन्छ त्यो। त्यहाँ चाहिँ तपाईँको म त्यहाँ यो काम लाग्ने कुरा पनि हो, वैदेशिक रोजगार विभागमा गएको उसमा चाहिँ वेब के अरे गुगलमा गएर खोज्नुभयो भने मान्छे हराएको बेपत्ता भएको मृत्यु भएको एउटा अप्सन आउँछ, त्यहाँ चाहिँ पासपोर्ट सबै कुरा दिनुभयो भने चाहिँ उसले चाहिँ यसको अवस्था यो हो है भनेर बताउँछ। अनि त्यसपछि हाम्रो चाहिँ त्यहाँ चाहिँ दूतावास मार्फत त्यहाँ चाहिँ सम्पर्क हुने गर्ने चाहिँ हुन्छ। अहिले चाहिँ त्यो भयो र अहिले चाहिँ के हो भने हाम्रो चाहिँ अहिले चाहिँ एउटा टास्क फोर्स बनाएको छ कि, अहिले सरकारले टास्क फोर्स बनाएको कारण टास्क फोर्सले काम गर्दा नै छिटो उद्धार चाहिँ भयो। हिजो मात्रै एकजना चाहिँ के अरे सायद मलाई लाग्छ यो धादिङको केसमा छ महिनादेखि तपाईँको चाहिँ के अरे लास्ट विदेशमा रहेको चाहिँ सायद हिजो आज कहिले आयो होइन, त्यो फेसबुकमा देखिरहेको थियो नि त, आशिका मान्ने आशिकाजीले उठाउनु भएको थियो नि त हो। त्यसैले चाहिँ हामीले प्रेसर गर्ने हो, बोल्ने हो, जबसम्म सरकारले सुन्दैन नि तबसम्म उठिरहने हो, बोल्ने हो, प्रेसर गर्ने हो, त्यसो त हुन्छ नि त।
0: अनि सांसदहरूले मुख्य त कानून बनाउने काम हो होइन, तर अब चुनावको बेलामा पुल बाटो बगैँचाको कुरा गरिएन भने भोट दिन्छन् कि दिनन् फेरि अर्को बहसको विषय होला।
1: यही छ,
0: अब अहिले तपाईँहरूले पछिल्लो पटक हेर्ने हो भने अब सांसदहरूले उद्धारको लागि जुन खालको तपाईँहरूले आवाज उठाइराख्नु भएको छ र तपाईँले एउटा घटनामा सफलता प्राप्त गरेपछि 30-35 जनालाई हामीलाई पनि ल्याइदिनुहोस् फिर्ता गरिदिनुहोस् भनिरहेको छ होइन। आशिका तामाङ मानेज्यूले त परराष्ट्र मन्त्रीज्यूलाई फेरि त्यो दोहोरो प्रश्न गर्न नपाएको झोकमा चाहिँ झोला बोकेर हिँड्नु भयो होइन। अब सांसदले खास कुरा उठाइदिने मात्रै हो कि अथवा एउटै विषयलाई त्यो निष्कर्षमा नपुग्दासम्म तपाईँ उता गर्दाखेरि यता विधेयक बनाउने काममा फेरि कसले गरिदिने हो? कति चाहिँ गर्ने हो, कति गर्ने होइन?
1: दुइटै कुरा गर्न पर्यो। हाम्रो चाहिँ शून्य समय हुन्छ नि, शून्य समयमा हामीले आफ्नो जिल्लाको समस्या बोल्ने हो कि, त्यो बोल्दाखेरि यदि कानून छैन भने त्यो कानून बनाएर पनि त्यसलाई इम्प्लिमेन्ट गर्नु पर्यो भन्ने चाहिँ हो कि। तपाईँको हामीले शून्य समय विशेष समय भनेको आफ्नो जिल्लाका लागि अनि कुनै मुद्दाका लागि बोल्ने हो होइन, अरू विधेयक त चाहिँ हामीले बनाउने नै गर्ने कुरा हो नि। तपाईँले अघि कुरा जो गर्नु भने विकासको कुरामा चाहिँ सांसदहरू जोडिने कि नजोड्ने भन्ने कुरा हो नि त होइन। सबैभन्दा कुरा के भने कानून बनाउने हो, तर हाम्रो चलन के भइदियो भने सांसद भइसकेपछि यसले चाहिँ के अरे गाउँमा भएको माटो के अरे सडक चाहिँ खाल्लो छ भने त्यसलाई माटो पनि पुर्ने हो, नागरिकता पनि बनाइदिने हो, मालपोत बुझ्न सजिलो भने चाहिँ मालपोत पनि बुझाउन सहयोग गरिदिने हो, नागरिकता पनि बनाइदिने बुझाइ चाहिँ छ, तर बिस्तारै यो कम हुँदै गएको छ।
0: तपाईँको चाहिँ कतिको आउँछ विकास निर्माण पानी
1: धेरै धेरै? तपाईँ गाउँमा जानुभयो भने तपाईँको एउटै कुरा के हुन्छ, अहिले म चाहिँ तपाईँको मेरो फेसबुक के अरे सामाजिक सञ्जाल हेर्नुभयो भने, तपाईँको वाट्सएप र मेसेन्जर हेर्नुभयो भने पानी पर्ने बित्तिकै 10 ठाउँबाट मलाई चाहिँ सडकका फोटो आउँछ, मेरो गाउँको बाटो यस्तो भयो, मेरो ठाउँको चाहिँ बाटो चाहिँ हिँड्न नसक्ने भयो भन्ने चाहिँ आउँछ।
0: तपाईँ के गर्नुहुन्छ त्यसपछि?
1: त्यसपछि चाहिँ के गर्ने भने हामी चाहिँ हुन्छ अब बिस्तारै हुन्छ, अब गाउँपालिका प्रदेशसँग पनि सम्पर्क गर्नुहोस् भन्ने हामी भन्छौँ, तर सदरमा चाहिँ हामी बोलेका त छैनौ होइन। तर यो बोलेका म चाहिँ यो चाहिँ खाल्डो परेको ठाउँमा चाहिँ के भन्छ अरे पटान गरिदिनु पर्यो सरकार भन्ने बोल्न त्यो सुहाउन पनि सुहाउँदिन,
0: पोड दिनु पर्यो
1: भन्ने भएन, तर चाहिँ प्रदेश र चाहिँ तपाईँको स्थानीय सरकारलाई हामी कल गरेर सकेसम्म गरिदिनु चाहिँ समन्वय चाहिँ हामी गर्छौँ। तर एउटा कुरा चाहिँ कस्तो हो भने नि, जस्तै तपाईँको हेटौडाको हिजो घटना सुन्नु भने 4 बच्चा स्कूलबाट पढ्दै गएर आएको एउटा खोलामा चाहिँ बगे नि

0: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा फेरि एकपटक तपाईहरूलाई हार्दिक स्वागत गर्दछौं। परमेश्वरको शान्ति र अनुग्रह तपाईहरूको जीवनमा प्रशस्त रहोस् भन्ने हाम्रो प्रार्थना छ। अघिल्लो अध्ययनमा हामीले सिक्यौं कि परमेश्वरले आफ्ना जनहरूलाई कठिन परिस्थितिबाट पनि डोर्याउनुहुन्छ। हामीले बुझ्यौं कि उहाँको योजना हाम्रो योजना भन्दा उत्तम छ र मुक्तिको एउटै बाटो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भन्ने सत्यलाई हामीले सिकेका थियौं।
1: दाई, हजुरले बताउनु भए चाहिँ हामीले यी दिनहरूमा चाहिँ यी सम्पूर्ण अध्ययनहरूबाट धेरै ज्ञान अनि धेरै बुद्धिका कुराहरू पनि हामीले जान्न पाएका छौँ र यी लाभहरू हामीले उठाउन पाएका छौँ। र यी सबै कुराहरूको बीचमा पनि केही दिनदेखि चाहिँ मेरो मनमा धेरै चिन्ता चाहिँ जागेको छ। मैले केही गलत निर्णय गरेको छु कि जस्तो मलाई डर लाग्छ, अनि मनमा चाहिँ दोषको भार छ। कहिलेकाहीँ लाग्छ कि परमेश्वरले अझै पनि मलाई स्वीकार गर्नुहुन्छ, मैले गरेका गल्तीहरूको क्षमा कसरी पाउन सक्छु। अर्को कुरा, जीवनमा धेरै आवश्यकताहरू छन्, परिवार, काम, भविष्य, स्वास्थ्य, यी सबै कुराहरूले मन थाकेको छ दाइ। तर यी सबैहरूको बीचमा पनि सबैभन्दा हामीलाई आवश्यकता कुरा चाहिँ के हो
2: भाइ? तपाईँले निकै नै महत्वपूर्ण प्रश्न उठाउनुभयो। आज तपाईँको हृदयमा भएको जस्तो प्रश्नहरू धेरै मानिसको हृदयमा छ र यो अध्ययनको यात्राले हामीलाई यिनै प्रश्नहरूको उत्तर दिन्छ। यी भजनहरूले एउटा महान सत्यलाई प्रकट गर्नेछ। येशु ख्रीष्ट केवल पृथ्वीमा आउनुभएको मात्र होइन, उहाँ महिमासहित स्वर्गमा उच्च पारिनुभएको प्रभु हुनुहुन्छ। उहाँ राजाको रूपमा शासन गर्नुहुन्छ र हाम्रो निम्ति सधैँ जीवित हुनुहुन्छ। हामीले आज सिक्नेछौ कि परमेश्वरले हाम्रो जीवनमा शुरू गर्नुभएको असल काम अधुरो छोड्नुहुन्न। मानिसले हामीलाई छोड्न सक्छ, परिस्थितिले निराश बनाउन सक्छ, तर परमेश्वरले शुरू गर्नुभएको काम उहाँले पूरा गर्नुहुन्छ।
1: त्यसो भए दाई, मेरो पापको भार पनि उहाँले हटाउन सक्नुहुन्छ?
2: अवश्य पनि भाइ, पापको ऋण क्षमा गर्ने अधिकार केवल येशु ख्रीष्टसँग मात्र छ। कुनै मानिस कुनै धार्मिक कर्म, कुनै सम्पत्ति वा कुनै उपलब्धिले त्यो ऋण तिर्न सक्दैन। प्रभु येशू ख्रीष्टले क्रुसमा हाम्रो लागि मूल्य तिरिसक्नुभयो, त्यसैले उहाँ नै क्षमाको स्रोत हुनुहुन्छ। र अन्तत हामीले बुझ्नेछौ परमेश्वर नै हाम्रो जीवनका लागि आवश्यक सबै कुरा हुनुहुन्छ। जब उहाँ हाम्रो साथमा हुनुहुन्छ, हामीले खोजिरहेको वास्तविक सुरक्षा, क्षमा, आशा र शान्ति उहाँमा नै भेट्टाउनेछौ।
1: यी सबै कुराहरू सुन्दै गर्दाखेरि म एकदमै धेरै आशिषित भएको छु दाइ। झन् यो हाम्रो अध्ययनलाई सुन्दै गर्दाखेरि हामी अझै धेरै आशिषित हुनेछौँ भन्ने म विश्वास गर्दछु। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ पनि दोषबोध, चिन्ता वा अन्यलमा हुनुहुन्छ भने आजको अध्ययन तपाईँहरूको निम्ति विशेष हुन सक्छ। त्यसैले आउनुहोस्, नम्र हृदयका साथ हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई शुरू गरौं।
3: प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाई सबैलाई मेरो जय मसीह। मित्र, तपाई सबैलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु, कारण तपाईहरूले यस बाइबल अध्ययन कार्यक्रममा नियमित रूपमा भाग लिइकन आफूले उठाएका आशिषहरू अनि विभिन्न सुझावहरू पत्रद्वारा पठाइरहनु भएको छ। आशा गर्दछु आउने दिनहरूमा पनि यसरी नै यो पत्रको माध्यमद्वारा निरन्तर आत्मीय संगति कायम राख्नुहुनेछ। प्रार्थनाका विषयहरू छन् या कुनै सुझावहरू छन् भने हामीलाई पठाउनुहोला, हामी निश्चय नै तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौ। अनि मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 110-113 अध्यायबाट देख्न गइरहेका छौं। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। प्यारो प्रभुजी, आज पनि हामी तपाईँको चरणमा तपाईँको वचनको सुन्दरता देख्न आइरहेका छौं। प्रभु, तपाईँको वचन हाम्रो दिन प्रतिदिनको निम्ति आहार हो। हाम्रो आत्मिक जीवनलाई यसको अति नै धेरै आवश्यक पर्दछ, जसरी शारीरिक जीवनलाई खाना भोजनको आवश्यक पर्दछ। प्यार प्रभुजी, हामी हरेकलाई हाम्रो मन हृदयलाई तयारी गरिदिनुहोस्, तपाईँको वचन सुन्ने मन हृदय दिनुहोस्, बुझ्ने ज्ञान दिनुहोस्, ताकि हामी तपाईँको वचनमा निरन्तर भाग लिइकन यसको आनन्द उठाउन सकौं। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, सबभन्दा पहिले हामी भजन संग्रह 110 अध्यायबाट देख्न गइरहेका छौं। यो मसीह सम्बन्धको भजन हो, मेसायनिक साम। यो ख्रीष्टको उच्च उठाईको भजन हो। यो भजन 110 भजन 109 जस्तै मसीह सम्बन्धको भजन हो, मेसायनिक साम। यो ख्रीष्टको उच्च उठाएको बताउँछ र ख्रीष्टको स्वर्गीय यात्रासँग, यानी स्वर्गमा फर्किजाने कुरासँग आरम्भ हुन्छ। भजन संग्रह 110 एक पदमा भनिएको छ, भजन संग्रह 110 एक पदमा, परम प्रभुले मेरा परम प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततर्फ बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन। मित्र, यो भजन अति नै उल्लेखनीय छ, किनभने यसले ख्रीष्टको ईश्वरत्वको प्रस्तुत गर्दछ। यो भजन नयाँ नियममा धेरै पल्ट उल्लेख गरिएको छ, जस्तै प्रेरित 2:34-35 पद, हिब्रू 1:13 पद, हिब्रू 5:6 पद, हिब्रू 6:20 पद, अनि हिब्रू 7:21 पद र हिब्रू 10:12-13 पदमा येशूका शत्रुहरूले उहाँमाथि आफ्नो अन्तिम भीषण आक्रमण गरिरहेको समयमा हेरोदीहरू राजनैतिक पार्टी उहाँलाई

भजन संग्रह 110 संकेत गर्नु भएर तिनीहरूलाई शास्त्रको त्यो विशेष खण्डको तिनीहरूको अपर्याप्त ज्ञानको शास्त्र ज्ञानको देखाउनुभयो, जुन यहुदीहरूले मसीह सम्बन्धको भजन हो भनी अर्थ दिन्थे, इन्टरप्रिटेशन गर्थे। दाउदद्वारा लेखिएको यो भजनले यहोवा मसीहसँग बोलिरहनु भएको कुरा देखाउँछ। दाउदले मसीहलाई मेरो प्रभु भन्नुहुन्छ, अनि कोही पनि यहुदी जो मसीह दाउदको वंशका हुनुहुन्छ भन्ने कुराको स्वीकार गर्थ्यो उसले यो भजनसँग सामने गर्दथ्यो। जहाँ दाउदले मसीहलाई आफ्नो प्रभु भनेका छन् र दावी गर्दछन् कि उहाँ उच्च श्रेष्ठ हुनुहुन्छ, यसले यो देखाउँछ कि मसीह खाली सिंहासनमा बस्ने राजनीतिक शासक राजा भन्दा अझ बढ्ता गरेर हुनुहुन्थ्यो, अझ महान हुनुहुन्थ्यो। उही समयमा जबकि दाउदले उहाँलाई यो भजनमा मेरो प्रभु भनेकोले गर्दा कसरी उहाँ उसको पुत्र हुन सक्नुहुन्छ? प्रभु स्वाभाविक जन्मद्वारा उसको पुत्र हुन सक्नुहुन्न, यो अलौकिक जन्मद्वारा हुनु पर्थ्यो। यो भजनले हामीलाई भनिरहेको छ कि प्रभु येशु ख्रिस्ट इसरायलको मसीह कन्या कुवारीबाट जन्मेका जन्म थियो। यस 110 को एक पदको पहिलो खण्डमा भनिएको छ, परम प्रभुले मेरा प्रभुलाई भन्नुभयो। यो समान स्तरको व्यक्तिले समान स्तरको व्यक्तिसँग बोलिरहेको छ, यो परमेश्वर परमेश्वरसँगै बोलिरहनु भएको छ। हिब्रू 1:13 पदले भन्छ, तर स्वर्गीय दूतहरूमा कुन चाहिँलाई उहाँले कुनै बेला भन्नुभएको छ, तिमी मेरो दाहिने हाततिर बस, जहिलेसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा शत्रुहरू तिम्रो पाउको पौदान बनाउँदिन। यसले ख्रिस्टको ईश्वरत्वको प्रस्तुत गर्छ। जबकि मानिसहरू भन्छन् बाइबलले येशु ख्रिस्टको ईश्वरत्वको सिकाउँदैन, यसको मतलब तिनीहरू परमेश्वरको वचनको यो खण्डसँग चिरपरिचित छैनन्। म तपाईँलाई यो कुराको निश्चय दिन सक्छु। आगे 2 पदमा भनिएको छ, परमप्रभुले सियोनबाट तिम्रो पराक्रमको राजदण्ड पठाउनुहुनेछ, तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर। यो पदले सियोनमा शासन गर्न पृथ्वीमा ख्रिष्टको आगमनको बताउँछ। यो समयको बारेमा यसैयाले भने, यसैया 2:3 पदमा, जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकुबका परमेश्वरको भवनमा जाउँ, उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ र हामी उहाँको बाटोमा हिँड्नेछौं, किनकि शिक्षा चाहिँ सियोनबाट र परमप्रभुको वचन यरुसलेमबाट नै निस्कनेछ। यरुसलेम पृथ्वीमा सरकारको केन्द्र स्थान हुनेछ, परमेश्वरसँग इसरायलको निम्ति महान उद्देश्य छ। 3 पदमा भनिएको छ, तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजी खुशीले आफैलाई अर्पण गर्नेछ, पवित्र पोसाकमा बिहानको गर्भबाट शीत जस्तै तिम्रो जवानी तिम्रो निम्ति आउनेछ। अमित्र, यहाँ उल्लेखित तिम्रा पराक्रमको दिनको अवधिमा येशु ख्रिष्ट कहाँ सबभन्दा ठूलो संख्यामा मानिसहरू आउनेछन्, जस्तो कि संसारले आजसम्म देखेको छैन। स्पर्जनले भन्ने गर्थे, परमेश्वरसँग गुम्ने निन्दित हुने भन्दा धेरै उद्धार पाउने मानिसहरू छन्। आज यो यस्तो भएको देखिँदैन। जब आजकल यस्तो भएको देख्नुहुन्न तब तपाईँ निराश निरुत्साहित नहुनुहोस्, तर उहाँको पछाडि हजारौं उद्धार पाएका जनहरू छन् र आगे पनि उहाँसँग यस्ता हजारौं मानिसहरू हुनेछन्। उहाँसँग भविष्यमा महान योजना छ, उद्देश्य छ। 4 पदमा भनिएको छ, परमप्रभुले शपथ लिनुभएको छ, औ पस्ताउनु हुने छैन, तिमी सदाको निम्ति मल्किसेदेको रीति बमोजिम पुजारी हौ। यहाँ अर्को महान महत्वपूर्ण सत्यता छ, प्रभु येशु मल्किसेदेकको रीति बमोजिमको पुजारी हुनुहुन्छ। यो विचार हिब्रूहरूलाई लेखेको पत्रमा विकास गरिएको छ, किनभने यो परमेश्वरको वचनमा सबभन्दा महान सत्यता हो। यस समयमा यस पोइन्टमा खाली म हिब्रूबाट एउटा पद मात्र उठाउन चाहन्छु। हिब्रू 5:6-10 पदमा भनिएको छ, जसरी

0: अर्को ठाउँमा पनि उहाँ भन्नुहुन्छ, मल्किसेदेकको दर्जा बमोजिम तिमी सधैँ भरिको निम्ति पुजारी हौ। आफ्ना शरीरका दिनमा जसले बेसरी कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनै भयो। उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि उहाँले भोग्नुभएको शासनद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो। अब सिद्ध तुल्याइकन उहाँको आज्ञा मान्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको कर्ता हुनुभयो। परमेश्वरबाट मल्किसेदेकको दर्जा अनुसारको प्रधान पुजारीको पद उहाँले पाउनुभयो। प्रभु येशू ख्रीष्टको पुजारित्व पुरानो नियमको हारुनिक वा लेवीहरूको भन्दा उच्च श्रेष्ठ थियो। यी पदहरूले दुवै ख्रीष्ट येशू प्रभुको मानवता र ईश्वरत्वको देखाउँछ। आगे पद 5 र 6 भनिएको छ, तिम्रो दाहिने तर्फ रहने परमप्रभुले उहाँको क्रोधको दिनमा राजाहरूलाई चूर गर्नुहुनेछ। उहाँले जाति जातिको बीचमा इन्साफ गर्नुहुनेछ। उहाँले मृत शरीरले जमिन भरिदिनुहुनेछ। धेरै देशहरूमा उहाँले टाउका टाउकीहरूलाई हिर्काउनुहुनेछ। देख्नुभयो, ख्रीष्ट फेरि दण्डमा आइरहनु भएको छ। भजन संग्रह 2:9 यो स्पष्ट पार्दछ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालीको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। आगे 7 भनिएको छ, बाटोमा खोलाको पानी पिउनेछन्, यसकारण तिनले टाउको ठाडो पार्नेछन्। अमित्र, यस पदको बारेमा डाक्टर गाबेलियनले भनेको कुरा मलाई मनपर्छ, त्यसकारण हामी उसको कुरालाई यहाँ उद्धृत गरौं। यो पदले एकपल्ट हाम्रो सामने हाम्रा प्रभुको दीनता र उच्च उठाएको राख्दछ। दीनता चाहिँ उहाँले खोलाको पानी पिउनुहुने तरिकामा थियो। हामीलाई गिदियोनको 300 योद्धाहरूको बारेमा पहिले नै भनिसकिएको छ, जो खोलामा गएर घोडा टेकेर कुकुरले जस्तै पानी चाट्दै पिए, अनि जसलाई पछिबाट प्रयोग गरिए र विजयद्वारा तिनीहरूलाई उच्च गराइए। तर उहाँ त्योभन्दा अझ गहिरैमा जानुभयो। उहाँले मृत्युको र कष्टको गहिरो पानीहरू पिउनुभयो। त्यसकारण परमेश्वरले उहाँलाई अति नै उच्च गरी उठाउनुभयो। ओ, यो कस्तो अद्भुत भजन हो। त्यसपछि हामी 111 अध्यायतिर लागौं। यो चाहिँ परमेश्वरका कामहरूको लागि हालेलुया कोरस हो। यसले 3 हालेलुयाको एक सिरिज मालाको शुरू गर्दछ, यानि 111 113 यो भजनले उहाँको उद्धार छुटकाराको लागि र उहाँको कामहरूको लागि प्रशंसा गर्दछ, जुन नयाँ गीत हो जुन स्वर्गमा गाइनेछ। पुरानो गीत चाहिँ सृष्टिको गीत हो, नयाँ गीत चाहिँ छुटकाराको उद्धारको गीत हो। दुवै यो भजनमा छ। भजन संग्रह 111 एक पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर मेरो पूरा हृदयले, सोझा मानिसहरूका सभा र समुदायमा म परमप्रभुमा धन्यवाद चढाउनेछु। परमप्रभुको प्रशंसा गर, मतलब हालेलुया गर। अहिले यो उहाँको कार्यको ध्यान दिनुहोस् जुनको निम्ति उहाँलाई प्रशंसा गरिँदैछ। 2-4 पदमा भनिएको छ, परमप्रभुका कामहरू महान छन्, तिनमा प्रसन्न हुनेहरू सबैले ती खोजी गरेका छन्। उहाँका काम आदरको योग्य र महामहिमा युक्त हुन्छ र उहाँको धार्मिकता सदा रहिरहन्छ। उहाँले आफ्ना आश्चर्य कामहरूको स्मरण गराउनु भएको छ। परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ। अहिले भजनकार हामीसँग भएको उद्धार छुटकाराको उल्लेख गर्छन्, जुन हालेलुया कोरसको अंश हो। 9 भन्छन्, उहाँले आफ्ना प्रजाहरूका निम्ति मुक्ति पठाउनु भएको छ, उहाँले आफ्नो करारको हुकुम सदाको निम्ति ठहराउनु भएको छ, उहाँको नाउँ पवित्र र भययोग्य छ। मित्र, परमेश्वरसँग आफ्नो मानिसको लागि उद्धार छ। अनि 10 भनिएको छ, परमप्रभुको भय नै ज्ञानको शुरू हो, उहाँको आज्ञा मान्नेहरू सबैको असल समझ हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ। मित्र, परमेश्वरसँग आफ्नो मानिसको लागि उद्धार छ अनि परमप्रभुलाई उहाँको कार्यहरूको निम्ति धन्यवाद दिऊ। परमप्रभुका कार्यहरू महान छन्। तिनीहरू उहाँको सृष्टिमा र उहाँको सर्वशक्तिमत्ताको प्रदर्शनमा महान छन्। तिनीहरू अझ धेरै गरेर उहाँका उद्धारको काममा महान छन्, जुनले उहाँको धार्मिकता, आदर र महिमाको प्रकट गर्दछ। अन्तिममा त्यो दिन आउनेछ जब उद्धार र छुटकारा मुक्तिको पूरा गरिनेछ, यानि पूर्णतामा पुर्याइनेछ र सबै कुरा उहाँका पौदान मुनि राखिनेछ। त्यसपछि उद्धार छुटकारा पाएका जातिहरू र सृष्टिले उहाँको स्तुति प्रशंसा गाउनेछ। त्यसपछि हामी भजन 112 अध्यायबाट पनि देख्नेछौ। यहाँ हामी देख्छौ परमेश्वरको धार्मिकताको लागि हालेलुया। यो अर्को अद्भुत हालेलुया भजन हो जहाँ उहाँको धार्मिकताको निम्ति परमेश्वरको स्तुति प्रशंसामा जोड़ दिन्छ। उहाँको धार्मिकताको कारण परमेश्वरले पापको दण्ड दिनै पर्छ। के तपाईँ यस्ता परमेश्वरको निम्ति खुशी हुनुहुन्न? परमेश्वर असल भला हुनुहुन्छ, परमेश्वर धर्मी हुनुहुन्छ अनि त्यो नै कारण उहाँले पापसँग व्यवहार गर्नुपर्नेछ। त्यो दिन आउनेछ, उहाँले हरेक कुरा ठिकठाक गर्नुहुनेछ र म यही नै चाहन्छु। म आफ्नै जीवनहरूमा पनि हरेक कुरा सजाइएको चाहन्छु। तपाईँ चाहनुहुन्न र? यो नै एक कुरा हो जुनको लागि परमेश्वरको प्रशंसा गर्नुपर्छ। भजन संग्रह 112 को एक पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ र उहाँका आज्ञाहरूमा प्रसन्न हुन्छ। उहाँका आज्ञाहरू हेला नगर्नुहोस्, तिनीहरू ऐना हुन् जुनले तपाईँ वास्तवमा कस्तो हुनुहुन्छ, को हुनुहुन्छ त्यसको देखाउनेछ। अमित्र, 10 आज्ञाहरूको विषयमा प्रसारण गरेपछि मैले धेरैजनाबाट पत्र प्राप्त गरे जसले हाम्रो प्रसारणको सुनेथे। एकजना मानिसले भन्यो, म कति भयानक दयनीय पापी रहेछु भन्ने कुरा देखे। त्यो नै कुराले मलाई परमेश्वरबाट अलग गरिरहेको थियो। अनि एकजना स्त्रीले मलाई लेखिन् कि तिनको पाप कसम खाने थियो, तिनी परमेश्वरको नामलाई व्यर्थमा लिन्थिन्। त्यसपछि तिनी परमप्रभुमा फर्किन् र तिनको आत्मामा साथै जीवनमा महान क्रान्ति परिवर्तन आयो। यो यस कारणले भयो कि तिनले परमेश्वरको ऐनामा आफैलाई देखिन्। त्यही नै उहाँको आज्ञाहरूले गर्दछ मित्र। आज्ञाहरूको हेला नगर्नुहोस्, तर यदि तपाईँ इमान्दारी हुनुहुन्छ भने तपाईँ थाहा पाउनुहुन्छ कि तपाईँ आज्ञाहरूको पालन गर्ने कामद्वारा उद्धार पाउनुहुन्न। तिनीहरूले खालि तपाईँलाई उद्धारकर्ताको आवश्यकताको मात्र प्रकट गर्दछन्। आगे पत्तिनमा भनिएको छ, त्यसको घरमा धन सम्पत्ति रहन्छ र त्यसको धार्मिकता सदा रहिरहन्छ। परमेश्वर कहिले पनि धार्मिकताको समाप्त गर्नुहुन्न, उहाँसँग यसको पर्याप्त आपूर्ति छ। हाम्रो परमेश्वर धर्मी हुनुहुन्छ। चार पदमा भनिएको छ, सोझा मानिसहरूको निम्ति अन्धकारमा ज्योतिको उदय हुन्छ, परमप्रभु अनुग्रही र दयावन्त र धर्मात्मा हुनुहुन्छ। अन्धकारमा ज्योतिको उदय हुन्छ किन? किनभने परमेश्वर अनुग्रही, दयावन्त र धर्मात्मा हुनुहुन्छ। हामी वास्तवमा थाहा पाउँदैनौ कि परमेश्वर कति भला हुनुहुन्छ। यदि हामीले त्यो थाहा पाए, हामीले बार बार निरन्तर हालेलुया कोरस गाउने थियौ। पछ्यमा भनिएको छ, किनभने त्यो कहिले पनि डगमगाउने छैन, धर्मात्मा सदा सर्वदै सम्झनामा रहन्छ। परमेश्वरले पूरा अनन्त कालभरि आफ्ना जनहरूबाट आफ्नो नजरको हटाउनु हुने छैन। नौ पदमा भनिएको छ, त्यसले बाँडचुँड गरेर दरिद्रहरूलाई दिएको हुन्छ, त्यसको धर्मकर्म सधैँभरि रहिरहन्छ। परमेश्वर दीन र दरिद्रमा रुचि लिनुहुन्छ र उहाँसँग मात्र गरीब उन्मूलन योजना छ जुन मात्र काम गर्न गइरहेको छ। अभाग्यवश कुनै पनि पार्टी सरकार उहाँको यो योजनामा रुचि लिँदैनन्, रुचि लिए पनि व्यावहारिक रूपमा काम गर्दैनन्। आगे 10 पदमा भनिएको छ, दुष्ट त्यो देखेर कोडिन्छ, दारा केटी केटी त्यो गली जान्छ, दुष्टको अभिलाषा नष्ट हुनेछ। त्यो दिन आइरहेको छ जब दुष्टता समाप्त हुनेछ, यो सदाको निम्ति खत्म हुनेछ। त्यसपछि भजन 113 अध्यायमा प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ, यसको मुख्य विषय हो सृष्टिकर्ता र उद्धारकर्ताको रूपमा परमेश्वरको निम्ति हालेलुया कोरस। परमेश्वरको महान महिमाको यो भजनले हालेल भजनहरूको खोल्दछ, यानि 113 देखि 118, जुन निस्तार चाड, पेन्टिकोस्टको चाड, झुप्रे बासहरूको चाड र सम्भवत इसरायलका सम्पूर्ण चाडहरूमा गाइन्दथे। यो आराधना र स्तुतिको आनन्दित र अमूल्य भजन हो। 113 एक पदमा भनिएको छ, परम प्रभुको प्रशंसा गर, हे परम प्रभुका दासो प्रशंसा गर, परम प्रभुको नाउँको प्रशंसा गर। हामीले परम प्रभुको नाउँ व्यर्थमा लिनु हुँदैन, हामीले निरन्तर परम प्रभुको नाउँको स्तुति प्रशंसा गर्नुपर्छ, किनकि उहाँ सृष्टिकर्ता साथै उद्धारकर्ता हुनुहुन्छ। अनि आगे 2 देखि 6 पदमा भनिएको छ, परम प्रभुको नाउँ अहिलेदेखि लिएर सधैँभरि धन्यको भइरहोस्, सूर्योदयदेखि लिएर सूर्यास्तसम्म परम प्रभुको प्रशंसा हुनुपर्छ। परम प्रभु सबै जातिहरूदेखि उच्च हुनुहुन्छ र उहाँका महिमा स्वर्गभन्दा उच्च छ। हाम्रा परमेश्वर परम प्रभु जस्तो को छ? उहाँ त उच्च स्थानमा विराजमान हुनुभएको छ, औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नलाई निहुरिनुहुन्छ। परमेश्वर अति नै उच्च स्थानमा विराजमान हुनुभएको छ, औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नलाई निहुरिनुहुन्छ। अहिले यो कुराको ध्यान दिनुहोस् कि परमेश्वर के गर्न गइरहनु भएको छ। 7 पदमा भनिएको छ, कंगालीहरूलाई धुलोबाट उहाँले नै उठाउनुहुन्छ र दरिद्रहरूलाई घुर्यानबाट उचाल्नुहुन्छ। उहाँ उद्धारकर्ता मुक्तिदाता हुनुहुन्छ। अनि 8 र 9 पदमा भनिएको छ, त्यसलाई भारदारहरूको साथमा, आफ्ना प्रजाका भारदारहरूको साथमा राख्नलाई, बाजे आइमेलाई सुखी आमा तुल्याउनुहुन्छ। परमप्रभुको प्रशंसा गर। हालेलुया परमप्रभुको स्तुति होस्। मित्र, भजनहरूको पुस्तकको यो अध्यायमा एक कुराको पूरा गर्न चाहन्छु, त्यो हो मानिसहरूलाई परमप्रभुको स्तुति प्रशंसा गर्न उत्साह दिन। मित्र, परमप्रभु भला हुनुहुन्छ, तपाईँको निम्ति, मेरो निम्ति, उहाँका हरेक जनहरूको निम्ति। के उहाँ भला हुनुहुन्न र हुनुहुन्छ भने उहाँलाई निरन्तर स्तुति प्रशंसा गर्नुहोस्। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ, उहाँ दयावन्त कृपाल हुनुहुन्छ, उहाँ हाम्रो शरण, हाम्रो किल्ला हुनुहुन्छ, उहाँ हामीलाई आवश्यक हरेक कुरा हुनुहुन्छ। त्यसको निम्ति उहाँको स्तुति गरौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययनले मेरो हृदयलाई धेरै हल्का बनाएको छ। मैले बुझे कि येशु केवल इतिहासको पात्र मात्र हुनुहुन्न, उहाँ महिमा सहित स्वर्गमा उच्च पारिनु भएको परमप्रभु परमेश्वर पनि हुनुहुन्छ, अनि उहाँ हाम्रो लागि मध्यस्थता गर्नुहुन्छ र आज पनि जीवित हुनुहुन्छ। र मलाई सबैभन्दा धेरै आशिषित लागेको कुरा चाहिँ के हो भने, परमेश्वरले शुरू गर्नुभएको असल काम अधुरो छोड्नुहुन्न। म आफैलाई असफल ठानिरहेको थिएँ, तर परमेश्वरले अझै पनि मेरो जीवनमा काम गरिरहनु भएको छ भन्ने आशा चाहिँ आजको दिनबाट मैले पाएको छु।
2: आहा, कस्तो राम्रो आशिषको कुरा बताउनु भयो भाइ तपाईँले। आजको अध्ययनको सुन्दर शिक्षा पनि यही हो। हामीले सिक्यौं कि येशु ख्रीष्ट महिमा सहित स्वर्गमा उच्च पारिनु भएको प्रभु हुनुहुन्छ। उहाँ सधैँका निम्ति हाम्रो एक महान पुजारी हुनुहुन्छ। परमेश्वरले शुरू गर्नुभएको असल काम उहाँले पूरा गर्नुहुन्छ। पापको ऋण क्षमा गर्ने अधिकार केवल येशु ख्रीष्टसँग मात्र छ, र अन्तत परमेश्वर नै हाम्रो जीवनका लागि आवश्यक सबै कुरा हुनुहुन्छ। जब हामी उहाँमा भरोसा गर्छौं, तब डरको ठाउँमा शान्ति आउँछ, दोषबोधको ठाउँमा क्षमा आउँछ, र निराशाको ठाउँमा आशा आउँछ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420 9797।

0: wait just a minute. We will return back. Return back.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
7: हुन्छ,
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन

0: भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुडिखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
4: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडिखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
3: सम्पर्क नम्बर 9813-78-46-43 र 9800-25-525।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
6: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
5: ए,
6: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मानसिक समस्याबाट बस्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
8: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: You are listening to Hillum FM 89.6 MHz.
10: 89.6 MHz.
9: MHz.

0: இளம்பு பிரேக் டைம்.
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

time check is 9 a.m. अहिले बिहानको 9 बजेको छ।

नमस्कार, एलम्पु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा स्वागत छ। म गेमलिङ लामा। शुरूमा एलम्पु खबरका मुख्य शीर्षकहरू। हराएको तेस्रो दिनमा 2 वर्षीय बालकको जंगलबाट सकुशल उद्धार। कर्णाली नदीमा पौडी खेल्ने क्रममा 2 जना बालबालिका बेपत्ता। एमालेमा सदस्यता नवीकरण 53%। 1 अर्ब रूपियाँ भन्दा बढ़ीको लागतमा 20 वर्षका लागि बनेको बंचरी डाँडा ल्याण्डफिल्ड साइट 4 वर्षमै भरियो। मध्य अफ्रिकी मुलुकको सुनखानीमा पुरेर कम्तीमा 100 मजदूरको मृत्यु। भारतमा शिक्षिकाले थप्पड़ हान्दा कक्षा कोठामै ढलेका बालकको मृत्यु। र WT20 सिरिज नेपालले एन्टी स्ट्राइकसँग आज खेल्दै। एलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका जोड्ने तातोपानी सड़क क्षत विक्षत भएपछि नाकाको व्यापार झण्डै 1 महिनादेखि ठप्प छ। सड़क डिभिजन कार्यालयले जोखिममुक्त क्षेत्रमा बस्ती सुरक्षालाई प्राथमिकता दिँदै गत मंगलबारदेखि सड़क खोल्ने काम गरी अगाडि बढ़ाएको छ। यो सड़क खण्डको मरमतका लागि गत आर्थिक वर्षमा 48,49,00,000 रूपियाँको ठेक्का सम्झौता भएको थियो। सड़क सुधारको जिम्मा लिएको चिनिया कम्पनीले काम अघि नबढ़ाएपछि सड़क डिभिजन कार्यालयले आफ्नै स्रोत साधन परिचालन गरेर कोदारी स्थित इको रिसोर्ट क्षेत्रमा सड़क खोल्न थालिएको छ। सामाजिक सञ्जाल मार्फत नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न सिन्धु नुवाकोटको शिवापुरीका एकजना पक्राउ परेका छन्। पक्राउ परेमा नुवाकोटको शिवापुरी गाउँपालिका 7 का 19 वर्षीय सुदीप कटवाल पक्राउ परेका हुन्। उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो। उनले नाबालिकालाई फेसबुकमा साथी बनाएर अश्लील सामग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ। रसुवा भन्सार कार्यालय टिमुरीले चालू आर्थिक वर्ष 2083-84 श्रावण महिनामा लक्ष्यभन्दा 7% बढ़ी राजस्व संकलन गरेको छ। रसुवा भन्सारले श्रावण महिनामा 1,78,50,00,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा 1,86,90,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। लक्ष्यको तुलनामा करिब 4.7% बढ़ी राजस्व संकलन भएको हो। चीनबाट आयात हुने विभिन्न माल सामान, विद्युतीय सवारी साधन, फलफूल लगायतका सामग्रीको भन्सार शुल्कबाट उक्त राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगनाले बताउनु भएको छ। नवलपरासी बर्दाघाट सुस्त पूर्वमा हराएको 2.5 वर्षका बालक 3 दिनपछि हिजो वन क्षेत्रमा सकुशल फेला परेका छन्। नवलपरासीको गैंडाकोट नगरपालिका 14 भागाराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिनमा जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलाश गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन्। उद्धार गरिएका बालकको अनुहारमा चोट पटक लागेको छ। रोजगारीको क्रममा आमा बुबा भारतमा रहेकाले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। गत मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखिएको बताएपछि वन क्षेत्रमा खोजी गर्दा हिजो बिहान 10 बजे भेटिएका हुन्। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तकोमा जिम्मा लगाएको प्रहरीले जनाएको छ। कर्णाली नदीमा पौडी खेल्ने क्रममा हिजो 2 जना बालबालिका बेपत्ता भएका छन्। दिउँसो 2 बजे खर्पुनाथ गाउँपालिका 1 सुनाखाडा स्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा 2 जना बालबालिका नदीले बगाएर बेपत्ता भएका हुन्। नदीले बगाएर खर्पुनाथ गाउँपालिका 1 लाली गाउँका रामचन्द्र रावलको अन्दाजी 14 वर्षको छोरा प्रशान्त रावल र बिर्खा शाहीकी अन्दाजी 13 वर्षकी छोरी अनु शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले बताउनु भएको छ। सर्वोच्च अदालतले सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई गरेको नियुक्ति बदर गरेको छ। न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले हिजो
उनी विरूद्ध उपेन्द्र बहादुर कार्कीले अन्तिम सुनवाई गर्दै नियुक्ति कानून सम्मत नभएको ठहर गरेको हो। साथै कार्कीले आफू अध्यक्ष हुनुपर्ने भनेर राखेको मागमा भने दावी नपुगेको सर्वोच्चको आदेशमा भनिएको छ। कांग्रेस संस्थापन इतर पक्षले 15 महाधिवेशन रोक्न आज शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार महाधिवेशन प्रक्रिया रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टा छुट्टै रिट दायर गर्ने भएका हुन्। कांग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। सो रोक्न इतर पक्ष सर्वोच्च पुग्ने भएको हो। एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेको छ। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेको हुन्, जबकि गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य थिए। गत वर्ष भदौको जेएनजी आन्दोलनपछि एमाले नेतृत्वप्रति असन्तुष्टि अवसर नपाएका कार्यकर्तालाई समेट्ने नीति नहुँदा र युवा सदस्यका लागि ठाउँ नहुँदा सदस्यता नवीकरण गर्नेको संख्या घटेको नेताहरूको भनाई छ। एमाले महासचिव शंकर पोखरेल पुराना सदस्य र नयाँले पार्टीमा भविष्य देख्ने गरी नीति र कार्यक्रम बनाउनु पर्ने बताउनुहुन्छ। सुदूरपश्चिम प्रदेशमा विगतमा 63,110 सदस्य रहेकामा यसपालि करिब 17,000 जनाले मात्र नवीकरण गरेको प्रदेश कमिटिले जनाएको छ। यो संख्या विगतको तुलनामा 26.94% मात्र हो। प्रदेश कमिटि सचिव रणबहादुर चन्दले विवरण अध्यावधिक भइरहेकाले 21,000 पुग्न सक्ने बताउनु भएको छ। त्यस्तै कोशी प्रदेशमा 1,14,766 जना मध्ये 62,000 नवीकरण गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभएको छ। मध्य प्रदेशमा 1,56,195 मध्ये 60,000 सदस्यले नवीकरण गरेका छन्। बागमती प्रदेशमा 1,14,566 सदस्य रहेकामा करिब 66,000 नवीकरण गरेका छन्। गण्डकीमा 56,052 सदस्य भएकामा 30,500 सदस्यले नवीकरण गरेका छन्। लुम्बिनीमा 80,579 सदस्य रहेकामा करिब 42,000 मात्र नवीकरण गरेका छन्। कर्णालीमा 48,538 सदस्य मध्ये करिब 28,000 जतिले नवीकरण गरेको प्रदेश अध्यक्ष गुलाबजंग शाहले बताउनु भएको छ। राजधानी कमिटिमा 39,159 सदस्य रहेकामा 23,500 सदस्यले नवीकरण गरेका छन्। प्रदेश सचिव नारायण सिलवालले करिब 60% नवीकरण भएको र अझै अध्यावधिक जारी रहेको बताउनु भएको छ। विभिन्न जिल्लाबाट काठमाडौँमा रहेर गठन भएको सम्पर्क विभागमा 13,783 सदस्य मध्ये 8,000 बढ़ीले नवीकरण गरेको प्रमुख लालबाबु पण्डितले बताउनु भएको छ। राजधानीको पश्चिमपट्टि बन्चारे डाँडामा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको लागतमा 20 वर्षलाई लक्षित गरी बनाएको स्यानिटरी ल्याण्डफिल साइट 4 वर्षमै फोहोरले भरिएको छ। वैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्ने गरी बन्चारे डाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गरिएको भए तापनि वैज्ञानिक तवरले फोहोरको व्यवस्थापन हुन नसक्दा डम्पिङ साइटमा परिणत भएको छ र फलस्वरूप 4 वर्षमै भरिएको छ। तर फोहोर फाल्न थालिएको 4 वर्षमै ल्याण्डफिल साइट भरिएको छ। 20 वर्षका लागि बनाएको ल्याण्डफिल साइटमा फोहोरको चुली बनेको छ। फोहोरको चुलीबाट लिचड बगिरहेको छ। ड्याम भरिएर लिचड खोलामा मिसिएको छ। हावाले दुर्गन्ध घर घरमा पुर्याउँछ। काग र चिलले सिनो आँगनमा खसाउँछ। ल्याण्डफिल साइट डम्पिङ साइटमा परिणत हुनुमा काठमाडौँ महानगरपालिका जिम्मेवार रहेको शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर माधव कटुवालले बताउनु भएको छ। बन्चारे डाँडामा काठमाडौँदेखि काभ्रेको पाँचखालसम्मको फोहोर विसर्जन गर्दै आइरहेको छ। खबरमा अब विदेशको खबर। मध्य अफ्रिकी गणतन्त्रको पश्चिम क्षेत्रमा सुन खानी भत्किँदा 100 जना भन्दा बढ़ीको ज्यान गएको छ। स्थानीय संचार माध्यमका अनुसार गत मंगलबार क्यामरूनको सीमाबाट केही किलोमिटरको दूरीमा पर्ने जाम्बो ए गाउँको सुनखानीमा पहिरो जाँदा उक्त घटना भएको हो। मृतकको संख्या अझै बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। मध्य अफ्रिकी गणतन्त्रमा यस किसिमको अवैध सासाना सुन खानी भत्किने घटनाक्रम बारम्बार दोहोरिने गरेका छन्।
भारतको विशाखापट्टनमा हिजो शिक्षिकाको कुटाईबाट 6 वर्षका बालकको ज्यान गएको छ। कुटाई लगत्तै बालक शिक्षिकाकै काखमा ढलेको दृश्य कक्षा कोठाको सीसीटीभीमा कैद भएको छ। शिक्षिकाले थप्पड़ हान्दा बालक अत्याधिक तर्सिएर हृदयघात भएको आरोप परिवारका सदस्यले लगाएका छन्। लिटिल गार्डन्स स्कूलको यूकेजीमा अध्ययनरत मृतक बालक प्रणय तेजा हुन्। होमवर्क नगरेको भन्दै बालकलाई लज्जित बनाउन शिक्षिकाले कपड़ा फुकाल्न खोजेको र थप्पड़ हानेको दृश्य सीसीटीभीको फुटेजमा देखिएको छ। शिक्षिकाको काखमा ढलेका बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। सामाजिक सञ्जालमा कक्षा कोठाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको हो। प्रहरीले घटनाको कारण बारे अनुसन्धान शुरू गरेको छ। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा भइरहेको टप N20 सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले आज आयोजन सीसीटीभीको फुटेजमा देखिएको छ। शिक्षिकाको काख

हस्पिटलमा देखिएको छ। शिक्षिकाको काखमा ढलेका बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। सामाजिक सञ्जालमा कक्षा कोठाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको हो। प्रहरीले घटनाको कारणबारे अनुसन्धान शुरू गरेको छ। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा भइरहेको टप N20 सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले आज आयोजक नर्थन टेरिटोरीको

मृत्यु, भारतमा शिक्षिकाको थप्पड शिक्षिकाले थप्पड हान्दा कक्षा कोठामा ढलेका बालकको मृत्यु, र टप एन टी ट्वेन्टी श्री नेपालले एन्ट्री ट्र्याकसँग आज खेल्दै लम्बो खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बाह्र बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म हेमलिङ लामा विदा हुन्छु। हवस्ता, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642। बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरिकेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
1: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, 0 सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले

0: पुरानो सवारी लिएर आजै आउनुहोस्। बजाज झ्यामै एक्सचेन्ज मेला थुडीखेल चोक चौतारा बजार सिन्धुपाल चोक।
1: सम्पर्क नम्बर 9813786443 र 9807825525।

0: 89.6 megahertz.
1: त सुर्ती खाँदैनस् खान्छु खान्छु
2: कहिले
1: खा खा खा

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हौ नानी।
4: ल बा पनि,

0: यसका लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भर पर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
2: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
3: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
2: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
4: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
2: हो, अनि यो 3 तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
5: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
2: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
4: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।
5: जिंदगी लोचना भेजिए।

0: wait just a minute. We will return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर
2: कन्ट्याक्ट नम्बर 9841924274
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
3: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054 बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ अब ढिला नगर्नुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला
3: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स सुविधा शून्य सर्भिस चार्ज साथै फ्री हेलमेट यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला टुरीखेल चोक चौतारा बजार सिन्धुपाल्चोक
1: सम्पर्क नम्बर 9813748443 र 9808252525
4: होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्भिसेस डिलक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको gmail.com contact 011-620-326-9860-982293 new aroniko hotel and restaurant private limited chautara shankar subali nagar palika 5 Singapore
5: elambu fm 89.6 megahertz
6: Superstar Dumpu Media presents

0: இளம்பு பிரேக் டைம்.
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि. भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने.
2: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अरूका भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु.
4: धन्यवाद बाबु, तिमीले मलाई

0: नाबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौं, बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ट्री गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म एफएम 89.6 मेगाहर्ज।
9: ओके, प्रवीण तयारी हो त? ल ओके, ल सुरु।

0: कति काम गरेको यार, बोर हुँदैन तिमी?
1: प्लिज
0: डोन्ट डिस्टर्ब मी। आई हेभ समथिङ फर
2: यू। तिमी अफिस काम गर्न आउँछ कि फ्लर्ट गर्न?
3: सर
2: तिम्रो यही चाला हो भने न कसैले तिमीलाई धन दिन्छ न कसैले मन। म आज नै तिमीलाई यो जबबाट निकाल्छु। यु आर फायर्ड।

It's not the end. Dance as a baki cha.

0: Wait just a minute. We will return back.
1: Hello?
2: Hello?
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ. मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए नानी, छोरी.
3: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी.
3: लु दिन त. हेलो, भन्नुहोस् त.
1: हेलो हजुर.
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भनेर छ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ.
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो. बाप रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त. मिथ्यारो भ्रामक सूचना हुन सक्छ. यसै नातिन, यसो त जसले लेखिहाल्छ नि.
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन.
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केक पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ.
0: नेपाल सरकार, विज्ञापन बोर्ड.
10: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार. तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्. बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर. यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा ठुडी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला.
11: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट. यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ. त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक.
10: सम्पर्क नम्बर 98138443 र 98018252525.

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
6: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
8: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
6: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: बाटो बनाउने भनेर काम थालेका थिए, तर रोकिएछ। किन हँ, तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, म त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, हतियारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: देख्नु भएन, औषधी हालेको
7: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन,

0: लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ अहिले सेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: हेलम्बु FM 89.6 MHz।

0: minute. Just a minute. We will return back. Return back.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो
11: ला, मरेको के हो?
10: हेर त, रगतै रगत भो, छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मानसिक समस्याबाट बच्ने उपायहरू।
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
12: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 18. तपाईँ यहाँ एंगेजमेन्ट गर्दै हुनुहुन्छ, तपाईँको एंगेजमेन्टको यो खबर सुनेर तपाईँको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
1: कुन चाहिँ एक्स?

0: गाली गर्नु सामाजिक अपराध हो। म फेरि मरि
1: Time check. It's 1 PM. अहिले दिउँसोको एक बजे

केडाव यो चरीलाई जस्तो सुकै सिसाको गोली आए पनि छोड्नु हुँदैन। तिमीहरूलाई थाहा छैन चरी मर्यो सिसैले, मायाले सिसैले।

सानो तिनो लुकठा छुदै छुदैन हल्का छुदा ननाचि त हुँदै हुँदैन जे गर्ने एक्लै आज घर कस्तो छ र दुई चार थाजु पाए हाते डर कस्तो छ र ओइ बेलका बसी टन्न दुख गर्न थाल्यो ध्यान लड्दा लड्दै घर पुगे चिन्दैन भर्या बोल्यो कि त मुखबाट बन्द आउने छ्याङ भोलि उता मुखी ल्याउ कति साह्रो छ।

मेरे माया को खर्च कुचेला भत्केला भन्ने यो डर छ भक्ति तिमी भक्त म तिम्रो केवल मात्रै तिम्रै त भर्छ वर्ष फडाया दैवको सिफारिस हर्मोनमा हुने छ खुसीको बारिस मेरी लागि त धरतीमा झरिस नौ महिनामा पाउने छ मायाको वारिस।

0: कालम्बु एफएम 89.6 मेगाहर्ट्ज
1: आज यो छोरिया चटकिन मेकअप सेकअप गर्के आयो बढिया
2: ओकर अफिसर बाबु चाहिँ आएको छ नि फेरि गाउँमा
1: जति आए नि के गर्नु नाम त सोध्न सकेको छैन
2: योपालि त जसरी नाम सोधै
1: कि नाम नै नसोधी सिक्दै भन्ने विचार छ तिर त्यही अफिसरसँग
2: जानु नै भेट छैन यो त
3: ब्यान बाजा के सजाइदि म नभए छोड्दै गफ सुनेर बस्ने फुर्सद छैन मेरो अब जाउँ
1: माया बुझिरहेको छ

0: आउनुहोस्, पारिवारिक वातावरणमा रमाउनुहोस्।
1: नमस्ते, म चाहिँ शिवशङ्कर ब्रह्मचारी। हाम्रो यो शानदार क्याफे चाहिँ न्यु रोड सिद्धितरण चोकमा चाहिँ रहेको छ। हाम्रो यो ग्राउन्ड फ्लोरमा चाहिँ क्याफे कफी सप छ भनेदेखि फर्स्ट फ्लोरमा चाहिँ फ्यामिली हल छ, सेकेन्ड फ्लोरमा चाहिँ अब फ्यामिली सोफा हल छ भनेदेखि त्योभन्दा थर्ड फ्लोरमा चाहिँ किङ हल छ, र त्योभन्दा फोर्थ फ्लोरमा चाहिँ हाम्रो चौकडी हल छ, जहाँ चाहिँ बसेर खानाको परिकारहरू चलिदिन सकिन्छ भनेदेखि त्योभन्दा फिफ्थ फ्लोरमा चाहिँ ठुलो एउटा हल छ, जहाँ चाहिँ सेलिब्रेसनहरू गर्नको लागि 25-30 जनाको क्यापेसिटी छ भनेदेखि रुकटपमा चाहिँ हाम्रो रुकटप चाहिँ रुकटप नै भइहाल्यो। त्यहाँ चाहिँ तपाईँहरूको बसन्तपुर स्वयम्भूनाथको भ्युजहरू चाहिँ राम्रोसँगले देख्न सकिन्छ भनेदेखि रुकटप पार्टी गर्नको लागि पनि एकदमै पिसफुल इन्भाइरोमेन्ट छ। यहाँ चाहिँ हाम्रो शानदार हाँडी बिरयानी हैदराबादी दम कुक हुन्छ, त्यो चाहिँ स्पेसल हैदराबादी बिरयानी हो भनेदेखि शानदारको हाम्रो शानदार मोमो लगायत शानदार क्याफे पनि हाम्रै हो, शानदार मोमो पनि त्यो भएको हुनाले स्पेसल्ली मोमोको परिकारहरूको स्वाद लिन सकिन्छ भनेदेखि हैदराबादी बिरयानी स्पेसल हो, र त्यो साथै इन्डियन चाइनिज कन्टिनेन्टल र मल्टी क्विजिनहरूको चाहिँ राम्रो व्यवस्था रहेको छ।
0: शानदार फूड, शानदार क्याफे, सिद्धिचरण चोक, धर्मपथ, न्यू रोड।

0: सम्पर्क फोन नम्बर 01-590-0099 97141-800-998
1: Time check. It's 2 PM. अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 98-41-43-49-72, 98-512-00-642।

0: है मित्र, यो रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 29 13 27।
6: बा
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 98493 40 667 र 98178779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
9: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
10: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
9: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै, सम्पर्क नम्बर 98 42 40 20 54।
11: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Elumbu FM 89.6 MHz.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ, अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा ठुडीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-442 98-41-43-49-72 98-512-00-642
2: बा
3: हजुर बुहारी
2: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
4: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
5: न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Chuburi Nagarpalika 5, Sindhu Pasuk. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant. Private Limited, Chautara Sangha Chuburi Nagarpalika 5, Sindhu Pasuk.
0: Eva. चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
6: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
0: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि
1: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-26-0-51 98-41-57-64 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै
7: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। तै हामीले अघिल्लो अध्ययनहरूमा परमेश्वरमाथिको भरोसा र उहाँलाई शरणस्थानको रूपमा चिन्ने विषयमा चाहिँ सिकिरहेका थियौं, अनि आजको अध्ययनमा चाहिँ विशेष गरिकन हामी कुन कुरामा रहेर चाहिँ अथवा कुन चाहिँ विषयमा रहेर चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ अगाडि निरन्तर बढाउनेछौँ। दाई
2: भाइ, आजको अध्ययनमा हामी यी भजनहरूमा दाउदको परमेश्वरप्रतिको गहिरो तिर्खा, प्रार्थनाको शक्ति, परमेश्वरको प्रेम र उहाँको विजयको बारेमा सिक्नेछौं। दाउदले भनेका छन्, हे परमेश्वर, तपाई मेरो परमेश्वर हुनुहुन्छ, म तपाईलाई खोज्छु, मेरो प्राण तपाईँको निम्ति तिर्खाउँछ। यी कुराहरूलाई हेर्दै हामी आजको अध्ययनलाई अगाडि बढाउनेछौ।
1: भनेपछि दाई, दाउदले जुन कुरा भने यसको अर्थ मानिसको आत्मा संसारका कुराले होइन, परमेश्वरको उपस्थितिले मात्र सन्तुष्ट हुन्छ भन्ने कुरा चाहिँ रहेछ नि, होइन त दाई?
2: बिल्कुलै भाइ। आज धेरै मानिसहरू धन, प्रतिष्ठा, सम्बन्ध र सफलतामा सन्तुष्टि खोजिरहेका छन्, तर हृदयको वास्तविक शान्ति परमेश्वरमा मात्र पाइन्छ। जब हामी उहाँलाई भन्दा संसारलाई बढ़ी खोज्छौं, हाम्रो आत्मा खाली रहन्छ।
1: दाइ, त्यसो भए आजको अध्ययनले हामीलाई हाम्रो हृदय कहाँ केन्द्रित छ भन्ने प्रश्न सोध्न बाध्य बनाउँछ जस्तो मलाई लाग्दैछ।
2: तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ, हो। साथै यी भजनहरूले हामीलाई सिकाउँछन् कि कठिन परिस्थितिमा पनि परमेश्वर आफ्ना जनहरूको पक्षमा उभिनुहुन्छ। उहाँ अन्यायमाथि न्याय गर्नुहुन्छ, कमजोरलाई बल दिनुहुन्छ र आफ्नो महिमाको लागि काम गर्नुहुन्छ भन्ने सत्यतालाई हामीले आज थाहा गरेछौं।
1: साँच्चै नै दाइ, आहा, कति उत्कृष्ट अनि उत्साहजनक सत्य चाहिँ तपाईँले आज हामीलाई उजागर गर्नुभयो। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँको हृदय थाकेको छ, यदि तपाईँ आत्मिक रूपमा सुक्खा महसुस गर्दै हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई फेरि परमेश्वरतर्फ फर्कन आह्वान गर्नेछ। त्यसैले आउनुहोस्, नम्र हृदयका साथ परमेश्वरको वचन सुनौं र उहाँले हाम्रो जीवनमा बोल्न चाहनुभएको सन्देश ग्रहण गरौं।
3: आउनुहोस्, हामी छोटो प्रार्थना सँग यो वचन अध्ययनलाई आरम्भ गरौं। जीवित बाबा, तपाईँको अनुग्रहको कारण आज पनि हामी यसरी तपाईँको चरणमा आएर तपाईँको वचनबाट सिक्ने, मनन गर्ने अवसर पाएका छौं। प्यारो प्रभुजी, तपाईँको भलाइपनको लागि, तपाईँको सुरक्षाको लागि धन्यवाद छ। प्रार्थना छ ती हरेक श्रोता मित्रहरूको निम्ति जो यस बेला समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान्, तिनीहरूमाथि पनि आफ्नो कृपा राख्नुहोस्। तिनीहरूका समस्याबाट तिनीहरूलाई छुटकारा दिनुहोस्। यस बाइबल अध्ययन कार्यक्रमलाई तपाईँको हातमा राख्दछु। यसबाट हामी सबैलाई आशिष दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 63-68 अध्यायसम्मबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी भजन संग्रह 63 अध्यायबाट आरम्भ गर्नेछौ। यहाँ हामी देख्छौ जीवनको पानीको लागि तृष्णा यानी तिर्खा। मित्र, यो दाउदको भजन हो जब उनी यहुदाको उजाड स्थानमा जंगलमा छिपी हिँडिरहेका थिए। यो विशेष भजन हो। यो त्यो मलम हो जुन हरेक किसिमका घाउहरूमा, चोटहरूमा लगाउन सकिन्दछ। यो मलम हो जुन घाउमा लगाएर त्यसको निको गर्न सहायता गर्दछ। यो चर्चको निम्ति अति

0: अद्भुत भजन भएको छ। यसले जीवनको पानीको लागि प्यासा तृष्णाको बताउँछ। क्रिस्ट टोमले भनेथे कि यो भजन प्राचीन कलेसिया पिताहरूद्वारा आदेश दिइएका थिए कि कुनै पनि दिनको यो भजन नगाइकन छोडिनु हुँदैन। अनि प्राचीन चर्चमा यो भजन हरेक बिहान र आम सामूहिक भेला हुने समयमा गाइन्दथ्यो। तिनीहरूले सधैँ यो भजनसँग बिहानको सेवालाई आरम्भ गर्थे। यो भजन अद्भुत विचारहरूका अभिव्यक्त हो। आउनुहोस् भजनसँग 63:1-2 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, हे परमेश्वर, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँलाई बिहानै खोज्नेछु। पानी नभएको उभानो र बाँझो जमिनमा मेरो प्राण तपाईँको निम्ति तिर्खाउँछ, मेरो शरीरले तपाईँको अभिलाषा गर्छ। तपाईँको शक्ति र महिमा देख्नलाई मैले तपाईँलाई वासस्थानमा हेरे। मित्र, यो विश्वास हो र विश्वासले मात्र यसरी बोल्न सक्छ। अनन्तकालीन सनातन परमेश्वरले सारा मानव सोचाइहरूभन्दा पर र श्रेष्ठ हुनुहुन्छ। उहाँ मानव सोचाइ भन्दा बढेर हुनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँ उद्धारकर्ता उद्धारक हुनुहुन्छ। उहाँ मेरो पिता हुनुहुन्छ। अनि उहाँलाई नै दाउदले खोजे। उसले जान्दथे कि तिर्खाउनु भनेको के थियो। उसले थाहा थियो कि प्यासा तृष्णा कस्तो हुन्थ्यो। उनी मृत्यु सागर नजिकका उजाड स्थान मरुस्थलहरूका गुफाहरूमा ओडारहरूमा छिपेका थिए। अनि त्यो स्थान एक सबभन्दा सुक्खा जग्गा हो, बंजर जग्गा, अनि सूर्यको ताप अत्यधिक। अनि यो स्थानमा तपाईँ तिर्खाउन सक्नुहुन्छ? असाध्यै। यदि तपाईँ त्यहाँ कहिले जानुभयो भने आफूसँग पर्याप्त पानी लिएर जानुहोला। अमित्र, दाउदको प्राण परमेश्वरको लागि तिर्खाए। मित्र, उहाँको बारेमा तपाईँ त्यस्तो लाग्छ? तपाईँलाई त्यस्तो आभास हुन्छ? त्यस्तो महसुस हुन्छ? उहाँको लागि तपाईँसँग प्रेम छ वा उहाँ तपाईँको निम्ति बोझ वा भार बन्नु भएको छ? ओ मित्र, काश हामी पनि उहाँको लागि तिर्खाए, भजनकार जस्तै। आगे 4-5 पदमा भनिएको छ, यसैले म मेरो जीवनभरि तपाईँलाई धन्यको भन्नेछु र तपाईँको नाउँ लिएर आफ्ना हात उचाल्नेछु। मेरो प्राण हड्डीको मासी र बोसोले तृप्त हुनेछ र आनन्दित ओठबाट मेरो मुखले तपाईँको प्रशंसा गर्नेछ। दाउद भनिरहेका छन् उसले 5-तारे होटलमा मिठो भोजन गर्न भन्दा बरू परमेश्वरसँग संगति गर्न चाहन्छन्। उसको जीवनको सबभन्दा महत्वपूर्ण कुरा नै उहाँको संगति हो। अनि 6-7 पदमा भन्छन्, 6-7 आफ्नो ओछ्यानमा मैले तपाईँको सम्झना गर्दा र रातको पहरा पहरमा तपाईँको ध्यान गर्दा, किनकि तपाईँ मेरो सहायक हुनुभएको छ र तपाईँको पखेटाको छाया मुनि म आनन्दित हुनेछु। मित्र, जब जब दाउद रातमा सुत्न सकेनन्, त्यस बेला दाउदले परमेश्वरको बारेमा सोचे, उहाँमाथि ध्यान गरे, न कि कुनै व्यर्थका कुराहरूमाथि, संसारिक अभिलाषाहरूमाथि, न कि कुनै खराब योजनाहरूमाथि। उसले परमेश्वरको भलाइपनमाथि सोचे, त्यसमाथि ध्यान दिए। उसले आज हामी धेरैले जस्तो उहाँको भलाइ प्रेम वास्ता ख्यालको भुलेनन्। ओ, आज हामी कतिजना वास्तवमा उहाँको बारेमा सोच्दछौ। 8 पदमा भन्छन्, मेरो आत्मा खुरन्दारसँग तपाईँको पछि लाग्छ, तपाईँको दाहिने बाहुलीले मलाई सम्भाल्छ। ओ, काश हाम्रो आत्मा खुरन्दारसँग उहाँको पछि लागे। यो महान भजन हो। यो कुराको याद राखौं कि यो बिहानको भजन हो र प्राचीन चर्चका हरेक सेवामा गाइन्दथे। ओ, आज हामीले यो भजन नगाए तापनि यसको सारको हाम्रो हृदयमा लागू गरे। यसपछि 64:13 पनि लागौं। यहाँ हामी देख्छौ, दुष्टले विजय पाउन सक्ला तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। यो भजनसँग पनि दाउदको जीवनमा ऐतिहासिक पृष्ठभूमि छ। यद्यपि हामीले यसलाई ठिक तरिकामा स्थान निर्धारण गर्न नसके तापनि, अगमबाडिक रूपमा त्यो भविष्यको दिनतिर हेर्दछ जब इसरायल महाक्लेशमा हुनेछ र ईश्वरीय बाँकी रहेका भक्तजनहरूले यो भजनको प्रयोग गर्नेछन्। कसैले यो प्रश्न गर्ला, ओहो, त्यहाँ निश्चय नै याकुबका कष्टहरूको दिनको यानि महाक्लेशको दिनको लागि धेरै भजनहरू छन्। हाँ, निश्चय नै त्यहाँ धेरै त्यस सन्दर्भका भजनहरू छन् र मानिसहरूलाई ती हरेकका खाँचो पर्न गइरहेको छ। उही समयमा यो तपाईँ र मेरो निम्ति पनि अति नै सुन्दर भजन हो। 64:1-2 पदमा भनिएको छ, मैले उजुर गर्दा मेरो स्वर सुन्नुहोस् हे परमेश्वर, शत्रुको डरबाट मेरो ज्यानलाई जोगाउनुहोस्, कुकर्मीहरूको गुप्त सल्लाहबाट र अधर्म काम गर्नेहरूको हल्लाबाट मलाई लुकाउनुहोस्। एकपल्ट दाउद आफैलाई छिपाउन परमेश्वरसँग विन्ती गरिरहेका छन्। यहाँ दाउदले यस किसिमको प्रार्थना धेरै पल्ट प्रार्थना गरे। यो मात्र उससँग भएको खास शरण थियो, उसको शरण प्रार्थना थियो, अनि प्रार्थना मात्र ती इसरायलीहरूको शरण हुनेछ त्यस महाक्लेशको दिनमा। यो संक्षिप्त भजन परमेश्वरमा दाउदको आत्मा विश्वास भरोसासँगको उसको अभिव्यक्तसँग अन्त हुन्छ। पद 7-10 भनिएको छ, तर परमेश्वरले तिनीहरूलाई नै हान्नुहुनेछ, एउटै कारणले तिनीहरू अचानक घायल हुनेछन्, यसैले तिनीहरूको जिब्रो नै तिनीहरूको विरूद्धमा भएर तिनीहरूले ठक्कर खानेछन्, तिनीहरूलाई देख्ने सबैले शिर हल्लाउनेछन् औ सबै मानिसहरू डराउनेछन् र तिनीहरूले परमेश्वरको कामको घोषणा गर्नेछन् र उहाँले गर्नुभएको काममा बुद्धिमानी साथ विचार गर्नेछन्। धर्मात्माहरू चाहिँ परमप्रभुमा आनन्दित हुनेछन् र उहाँमाथि नै भरोसा गर्नेछन् औ सोझो मन भएकाहरूले चाहिँ गौरव पाउनेछन्। जब म आज विश्वमा आफ्नो नजर लगाउँदा म यस निष्कर्षमा आएको छु कि हाम्रा आशा कति पनि कुनै राजनीतिज्ञहरूमा, विज्ञानहरूमा वा शिक्षामा छैन। तिनीहरू सबै कम वा ज्यादा होस् असफलहरू हुन्। हामीले पनि दाउले जस्तै र भविष्यमा इसरायलीले जस्तै गर्नुपर्नेछ, त्यो हो परमेश्वरमा हेर्न आरम्भ गर्नु। परमेश्वर मात्र आज हाम्रो खास आशा र शरण हुनुहुन्छ। त्यसपछि भजन 65-66 पनि देख्नेछौ। यिन भजनहरूको विषय हो मिलेनियम, मतलब हजार वर्षीय ख्रिष्टको राज्य अवधिका गीतहरू। अमित्र, यसलाई पुनस्थापनको पुन सुधारको भजनको रूपमा जानिन्दछ। प्रेरित 3:21 लेखिएको छ, जसलाई सबै थोकको पुनस्थापन नहुन्जेल स्वर्गीयले अवश्य थामी राख्नै पर्छ। जुन समयको विषयमा परमेश्वरले आदिदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभयो। सबै थोकको पुनस्थापनको अर्थ यो होइन कि हरेक जन उद्धार पाउन गइरहेका छन्। त्यो होइन, ती व्यक्ति जसले पुनस्थापनवाद सिद्धान्तको मान्दछन्, आफ्नो सिद्धान्तलाई सपोर्ट गर्न, समर्थन गर्न यो पदको प्रयोग गर्छन्। बिल्कुल सही तरिकामा त्यो सबै थोकहरू के हुन् जुनको पुनस्थापनको विषय हुनेछ? फिलिपीको पत्रमा 3:8 पाउले भने, म सब कुरालाई पनि हानिको ठान्छु। के पाउलको मतलब परमेश्वरको ब्रह्माण्ड विश्वमा भएका सबै कुराहरू हुन्? निश्चय नै होइन। त्यसकारण यहाँ यो पदमा उल्लेखित सबै थोकहरू यानि सबै कुराहरू ती तत्पश्चात आउने यानि घट्ने कुराद्वारा सीमित गरिएको छ। प्रेरित 3:21 भनिएको छ, ध्यान लगाएर सुन्नुहोला, सबै थोकको पुनर्स्थापन नहुन्जेल स्वर्गीयले अवश्य थामी राख्नु पर्छ। जुन समयको विषयमा परमेश्वरले आदिदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभयो। अगमवक्ताहरूले इसरायलको पुनस्थापनको बारेमा बोले। अगमबाडीमा कहीँ पनि पापैमा मर्ने दुष्टको पुनस्थापन वा रूपान्तरको उल्लेख छैन। भजन संग्रह 65:1 हेरौं, यहाँ यस प्रकार लेखिएको छ, हे परमेश्वर, सियोनमा नै तपाईँको प्रशंसा हुनुपर्दछ औ तपाईँमा नै भाकल पूरा गरिनेछ। मित्र, यस पदमा उल्लेखित सियोन स्वर्गीय सियोन होइन, स्वर्गीय सियोनको बारेमा बताइरहेका छैनन्। यो सियोन यस पृथ्वीमा भएको सियोन हो, त्यो सियोन यरुसलेमको नजिकमा अवस्थित छ। मैले त्यस सियोनको तस्विर देखेको छु। मित्र, जब दाउदले सियोन भन्दछन् उसको मतलब हो भौगोलिक स्थानको सियोन। आगे 4 भनिएको छ, त्यो मानिस धन्यको हो जसलाई तपाईँले छान्नुहुन्छ र तपाईँ कहाँ रहनलाई आउने तुल्याउनुहुन्छ। तपाईँको भवन अर्थात तपाईँको मन्दिरको पवित्र ठाउँका उक्तम पदार्थले हामी सन्तुष्ट हुनेछौं। उद्धार पाएका मानिसहरूको नाताले तिनीहरूले आफ्ना खुशी हर्षको व्यक्त गर्दछन्। यसपछि पद 9-13 भनिएको छ, पृथ्वीको हेरचाह गरेर तपाईँले त्यसलाई पानीले भिजाउनुहुन्छ, तपाईँले त्यसलाई ज्यादै फलिफाप त ल्याउनुहुन्छ। परमेश्वरको नदी पानीले भरिएको हुन्छ। पृथ्वीलाई यसरी तयार गर्नुभएपछि तपाईँले मानिसहरूलाई अन्न जुटाइदिनुहुन्छ, तपाईँले त्यसका ढ्याङहरू प्रशस्तसँग पानीले भिजाउनुहुन्छ, तपाईँले त्यसका डिलहरू सम्म पार्नुहुन्छ, तपाईँले त्यसलाई झरीले नरम तुल्याउनुहुन्छ, तपाईँले त्यसको उब्जनीलाई आशिष दिनुहुन्छ, आफ्नो भलाइले सालभरि त्यसलाई मुकुट पर्याई जस्तै तुल्याउनुहुन्छ। तपाईँका गोरेटाहरूमा उक्तम उक्तम कुरा पाइन्छन्, ती वनका खर्कहरूमा चुहन्छन् र पहाड़हरूले चाहिँ आनन्द रूपी पटुका कस्दछन्। खर्कहरूमा भेड़ा बाख्रा प्रशस्त हुन्छन्, बेसी पनि अन्नले ढाकिएका हुन्छन्, तिनीहरू आनन्दले कराउँछन्, तिनीहरू भजन पनि गाउँछन्, हरेक कुरा गाउँदछन्। यो मिलेनियम हजार वर्षीय राज्यको सुन्दर तस्विर हो मित्र, जब मरूभूमिहरू गुलाब जस्तै फक्रन्छन् र आखिरीमा पृथ्वी शान्तिको अनुभव गर्नेछ। त्यसपछि 66 अध्यायतिर पनि लागौं। मलाई लाग्छ यो भजन पनि दाउदले लेखेका हुन सक्छन्, किनकि हामीलाई यसको लेखकको बारेमा बताइएको छैन, साथै हामीलाई यसको ऐतिहासिक पृष्ठभूमि पनि दिइएको छैन। कुरा जेसुकै होस्, यो परमेश्वरको निम्ति स्तुति प्रशंसाको भजन हो र आराधनाको अद्भुत भजन हो। हामी खास खास पदहरू मात्र टिप्नेछौं। त भजन संग्रह 66:8 पदमा भनिएको छ, हे मानिस हो, हाम्रा परमेश्वरलाई धन्यको भन औ उहाँको प्रशंसाको आवाज सुनाऊ। यो पदले भविष्यमा त्यो दिनतिर हेर्दछ जब इसरायललाई त्यस मुलुकमा पुनस्थापन गरिनेछ। इजिकेलले हामीलाई बताउँछ कि त्यस दिनमा तिनीहरूले बलिदानहरूको चढ़ाउनेछन्। त्यसको स्पष्टीकरण के हो? जसरी तिनीहरूले पुरानो नियममा बलिदानहरू चढ़ाए जुनले ख्रिष्टको आगमनको तस्विर दिन्थ्यो, भविष्यमा तिनीहरूले बलिदानहरू चढ़ाउनेछन् जुनले पछाडितिर ख्रिष्टको आगमनको हेर्दछ। हरेक थुमाले संकेत गर्नेछ परमेश्वरको थुमाको, जुनले सारा संसारका पापको उठाइ लानेछ, जो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। त्यसपछि हामी 67 अध्यायतिर लागौ। यहाँ हामी देख्छौ मिलेनियम हजार वर्षीय राज्यको लागि आशिष र स्तुति प्रशंसा। मित्र, यो एक सबभन्दा छोटो अगमबाड़ी भजन हो। यो भजनले यो पृथ्वीको लागि परमेश्वरको अन्तिम इच्छा र उद्देश्यको प्रकट गर्दछ। यो राज्यको महान भजन हो। यो 67 भजन अगमबाड़ी भजन हो। यसले यो युगदेखि अझ पर राज्य युगतिर हेर्दछ, यानि मिलेनियम किङडम। यो मिलेनियम किङडम यानि हजार वर्षीय राज्य अवधिमा तपाईँले परिवर्तित संसार नवीकरणको देख्नुहुनेछ, जुनमा परमेश्वरले हामीलाई आशिष दिनुहुनेछ र पृथ्वीका सारा मानिसहरू उहाँलाई डराउनेछन्, श्राप हटाइनेछ र हामी पनि स्तुतिका गीतहरू गाउन सक्नेछौ। अरू त के, म पनि त्यस बेला हालेलुया कोरस गाउन सक्नेछु। मित्र, अहिले हामी यो भजनको धेरै चाखलाग्दो रूपको सार झिक्नेछौ। हामीलाई आशिष दिनुहोस् 3 पल्ट प्रयोग भएको छ। तपाईँलाई स्तुति प्रशंसा होस् 4 पल्ट दोहोरिएको छ। त्यहाँ 3 व्यक्तिहरू वा समूहको उल्लेख भएको छ। पहिलो परमेश्वरको 15 पल्ट उल्लेख भएको छ र 3:1 त्यहाँ छ, अनि दोस्रो इसरायलको राष्ट्र जुन हामी हो 6 पल्ट उल्लेख भएको छ, अनि तेस्रो जातिहरू 9 पल्ट प्रयोग भएको छ। त्यसको अर्थ हो विदेशीहरू, भिन्न भिन्नै मानिसहरू र जातिहरू जुनमा तपाईँ र म पनि पर्दछ। अहिले यो कुराको ध्यान दिनुहोस् कि कसरी यो भजन आरम्भ हुन्छ। भजन 67:1 पदमा भनिएको छ, हे परमेश्वर, हामी माथि अनुग्रह गर्नुहोस् र हामीलाई आशीर्वाद दिनुहोस्, आफ्ना मुहार हामी प्रति उज्जवल गराउनुहोस्। यो पद 3:1 को संकेत हो। यो 3:1 आशिष हो जुन परमेश्वरले इसरायल राष्ट्रलाई दिनुभएको थियो जब उहाँले उजाड स्थान यात्राको निम्ति तयार गर्नुभएको थियो। त्यो आशिष गन्ती 6:24-26 पदमा पाउँछौ, जुनले भन्छ, ध्यान लगाएर सुन्नुहोला, परम प्रभुले तिमीलाई आशिष दिउन् र तिमीलाई रक्षा गरून्। यहाँ पिताको संकेत गर्दछ अनि परमप्रभुले आफ्ना मुख तिमीमाथि चम्काउन् र तिमीलाई अनुग्रह गरून् यहाँ येशूको संकेत गर्दछ अनि परमप्रभुले आफ्ना चेहरा तिमीमाथि प्रकाश गरून् र तिमीलाई शान्ति दिउन् यो चाहिँ पवित्र आत्माको काम हो। हामीले पहिले देखिसकेका छौं कि इसरायलका केही शिक्षकहरूले परमेश्वरको मुहार मसीको रूपमा संकेत गरेका छन् अनि यो मसी हुनुहुन्छ येशू हुनुहुन्छ जो ख्रीष्ट परमेश्वर पुत्र हाम्रा उद्धारकर्ता हुनुहुन्छ। यसरी यहाँ हामीसँग तीन आशिषहरू परमेश्वर पिताको परमेश्वर पुत्रको र परमेश्वर पवित्र आत्माको आशिष छ। यो आशिषको निष्कर्ष गन्ती छ अध्याय 27 पदमा पाइन्दछ जुनले भन्छ यसरी नै तिनीहरूले इसरायलीहरूमाथि मेरो नाम कायम राखुन् र म तिनीहरूलाई आशिष दिनेछु। यो हारुनिक आशिष मिलेनियम हजार वर्षीय राज्यमा पूरा हुनेछ। आगे पद दुईमा भनिएको छ 67 अध्यायको पद दुईमा तपाईँको मार्ग पृथ्वीमा अब तपाईँको उद्धार गर्ने शक्ति सबै जातिमा थाहा होस्। मित्र जबसम्म इसरायलीहरू आफ्ना मुलुकमा फर्किआउँदैनन् पृथ्वीको लागि कति पनि आशिष हुने छैन। आज केही इसरायलीहरू त्यहाँ आएका छन् तर तिनी सबै त्यहाँ आएका छैनन्। ठूलो संख्यामा इसरायलीहरू विश्वको विभिन्न जग्गामा छरपट्ट छरिएर रहेका छन् तर एक दिन उहाँले तिनीहरूलाई त्यस मुलुकमा फर्कै ल्याउनुहुनेछ। जब त्यो हुनेछ इसरायलले त्यो काम गर्न योग्य हुनेछन् जुनको बारेमा यसैयाले यसैया 49 अध्याय 13 पदमा बताउँछन्। सुन्नुहोला ध्यान लगाएर हे आकाश गाउ हे पृथ्वी आनन्दित हौ हे पर्वत हो गला खुलेर गाउ किनकि परमप्रभुले आफ्नो प्रजालाई सान्त्वना दिनुभएको छ र कष्ट पाएको उहाँका प्रजामाथि उहाँले ठिटाउनु भएको छ। आगे यसैया भन्छन् यसैया 49 अध्याय 14-16 पदमा ध्यान लगाएर सुन्नुहोला तर सियोनले भन्यो परमप्रभुले मलाई त्याग्नु भएको छ मेरा परमप्रभुले मलाई बिर्सनु भएको छ के कुनै स्त्रीले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफ्नो गर्भको बालकलाई के त्यसले ठिटाउँदैन र यिनीहरूले बिर्सन पनि सक्छन् तर म त तँलाई बिर्सन सक्दिन हेर मैले तँलाई मेरो हत्केलामा खोपेको छु। मित्र यही नै परमेश्वर आफ्ना यी मानिस इसरायलीहरूको बारेमा भन्नुहुन्छ अनि जब उहाँले कुनै कुरा भन्नुहुन्छ उहाँको वास्तविक अभिप्राय पनि हो उहाँले त्यो गर्नुहुन्छ। अनि आगे पद 3-4 भनिएको छ हे परमेश्वर मानिसहरूले तपाईँको प्रशंसा गरून् सबै मानिसहरूले तपाईँको प्रशंसा गरून् जाति जातिहरू आनन्दित होउन् खुशीले गाउन् किनकि तपाईँले मानिसहरूको इन्साफ बिना पक्षपात गर्नुहुनेछ र जाति जातिहरूमाथि पृथ्वीमा राज्य गर्नुहुनेछ। मित्र यो परमेश्वरले अब्राहमलाई दिनुभएको महान प्रतिज्ञा हो जुन उत्पत्ति 12:13 पदमा छ तिमीलाई सारा मानिसहरूमाथि आशिष बनाउनेछु आफ्नो पहिलो आगमनमा प्रभु येशूले यो स्पष्ट बनाउनुभयो कि उद्धार यहुदीहरूको थियो। प्रभुको दोस्रो आगमनमा पृथ्वी सत्य विश्वासमा आउनेछन्। म विश्वास गर्दछु कि उद्धारको सबभन्दा महान दिन भविष्यमा आउन गइरहेको छ। अहिले यो युगमा यो हुन असम्भव छ जबसम्म मिलेनियम आउने छैन किनकि यसैयाले भन्छन् यसैया 66 अध्याय 19 पदमा म तिनीहरूका बीचमा एउटा चिन्ह राख्नेछु र तिनीहरूमध्ये बाँचेकाहरूलाई म जाति जातिहरू कहाँ अर्थात तर्सिस र लुतमा पठाउनेछु जसले धनु धारण गर्छन् र तुबाल र यावन कहाँ समुद्र किनारका टाढा टाढाका देशहरूमा जसले मेरो कीर्ति सुनेका छैनन् न त मेरो महिमा देखेका छन् तिनीहरूले मेरो महिमा जाति जातिहरूका बीचमा घोषणा गर्नेछन्। मित्र त्यो दिन आउनेछ संसार सत्य विश्वासमा आउनेछ प्रभुमा। अनि 5 पदमा भनिएको छ हे परमेश्वर मानिसहरूले तपाईँको प्रशंसा गरून् अनि 6 पदमा भनिएको छ पृथ्वीले आफ्ना उब्जानी बढ़ाएको छ परमेश्वर हाम्रा आफ्नै परमेश्वरले हामीलाई आशीर्वाद दिनुभएको छ। देख्नुभयो पृथ्वीमा पृथ्वीबाट पापको श्राप हटाइएको छ र त्यसबेला हटाइनेछ। अनि सात पदमा भनिएको छ, परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ र पृथ्वीका टाढा टाढा देशका मानिसहरूले उहाँका डर मान्नेछन्। हामी त सबै जातिबाट त्यसबेला परमेश्वरको प्रशंसा हुनेछ। त्यसपछि हामी 68 अध्यायतिर पनि लागौं। मित्र, यो छुटकारा र विजयको भजन हो। हामीले भजन 67 राज्यको देख्यौं, यहाँ हामी राजाको उहाँको महिमा र शक्तिको देख्छौं। 68 अध्याय 1 पदमा भनिएको छ, परमेश्वर उठन्, उहाँका शत्रुहरू तितर बितर भई जाउन्, उहाँलाई घृणा गर्नेहरू पनि उहाँको सामुबाट भागुन्। यो गन्ती 10 अध्याय 35 संकेत हो। प्रत्येक दिन जब इसरायल उजाड स्थानको यात्राको आरम्भ गर्न तयारी हुन्थे, मूसाले भन्थे, परमेश्वर उठ्नुहोस् र तपाईँका शत्रुहरू तितर बितर भइजाउन्, तपाईँलाई घृणा गर्नेहरू पनि तपाईँको सामने भागुन्। ओ मित्र, दिनको यात्रा शुरू गर्ने ती कति सुन्दर तरिका। अनि निम्न पदहरू महिमा र विजयको गीत हो, भजन हो। 4 पदमा भनिएको छ, 68 अध्याय 4 पदमा, परमेश्वरको भजन गाऊ, उहाँको नाउँमा स्तुति गाऊ, मरूभूमिबाट सवारी हुनेको निम्ति राजपथ बनाऊ, उहाँको नाउँ या हो, तिमीहरू उहाँको अघि अघि आनन्दित हौ। अमित्र, यो भजन वास्तवमा स्वर्गीय रमणको भजन भन्न सकिन्छ, किनकि यो पद एफिसी 4 अध्याय 8 पदमा उद्धृत गरिएको छ। उहाँ माथि उक्लेर जानुहुँदा कैदलाई कैद गरेर लानुभयो, अब मानिसहरूलाई वरदान दिनुभयो। अनि 18 पदमा भनिएको छ, तपाई उच्चमा चढ्नु भएको छ, तपाईँले कैदीहरूलाई कैद पार्नु भएको छ, तपाईँले मानिसहरूका बीचमा र बागीहरूमा पनि परमप्रभु परमेश्वरको वास गरून् भनी उपहार लिनुभयो। जब प्रभु येशु आफ्नो मृत्युपछि स्वर्गीयमा उक्ली जानुभयो, स्वर्गारोहण हुनुभयो, मलाई लाग्छ उहाँले दुई कुराहरू गर्नुभयो। पहिले उहाँले भूतकालका पुरानो नियमका ती मानिसहरूलाई आफैसँग स्वर्गीयमा लिएर जानुभयो, जो मृत्युपछि धर्मीहरूको आत्मा रहने स्थान प्याराडाइसमा थिए। परमेश्वरले तिनीहरूलाई त्यस समयसम्म उद्धारमा उद्धार गर्नुभएको थियो, तर हाम्रो प्रभुले तिनीहरूको निम्ति उद्धारको दाम तिर्नुभयो। जब उहाँ क्रूसमा मर्नुभयो, उहाँले तिनीहरूलाई परमेश्वरको उपस्थितिमा लानुभयो। आज हरेक विश्वासी जो प्रभुमा छ, जब मर्छ उनीहरूको आत्मा सिधै प्रभु येशु ख्रिष्ट कहाँ जान्छ। अनि दोस्रो, उहाँले पृथ्वीमा मानिसहरूलाई वरदान दिनुभयो, ताकि आज उहाँले आफ्ना काम ती व्यक्तिहरूद्वारा निरन्तर जारी राखुन् जसलाई उहाँले ती वरदानहरू दिनुभएको छ। प्रत्येक व्यक्ति जो ख्रिष्टको शरीरमा छन् तिनीहरूसँग वरदान छ। निश्चय नै हरेकसँग एउटा न एउटा वरदान छ, तर एउटै उही वरदान हुँदैन, विभिन्न मानिसलाई विभिन्न वरदान दिइएको छ। आगे पद 21 र 22 हामी पढ्छौं, तर परमेश्वरले उहाँका शत्रुहरूको टाउको र आफ्नै गल्तीमा चलिरहनेहरूका लट्ठा भएको थाप्लो फोर्नुहुन्छ। परमप्रभुले भन्नुभयो, म बासनबाट फर्काएर ल्याउनेछु, म तिनीहरूलाई फेरि समुद्रको गहिराईबाट फर्काएर ल्याउनेछु। यी पदहरूले भविष्यको लागि महिमित विजयको बताउँछ। लट्टा भएको थाप्लो हुने व्यक्ति चाहिँ ख्रिष्ट विरोधी हो। ख्रिष्ट विरोधीले चाहे जेसुकै गर्न प्रयास गरे तापनि त्यो विफल हुनेछ। परमेश्वरले आफ्ना मानिसहरूलाई अरू त के समुद्रको गहिराईबाट पनि ल्याउने हुनेछ। यो इसरायलको पुनर्स्थापन हो।
1: आजको दिनबाट हामीले एउटा महत्वपूर्ण कुरा चाहिँ महसुस गर्न सक्छौ। मानिसले संसारमा धेरै कुरा प्राप्त गर्न सक्छ, तर यदि परमेश्वरसँगको सम्बन्ध कमजोर छ भने उसको आत्मा अझै खाली रहन्छ।
2: एकदमै सही कुरा हो भाइ। दाउद राजा थिए, उनीसँग शक्ति र सम्मान पनि थियो, तर उनको सबैभन्दा ठूलो चाहना परमेश्वरको उपस्थिति थियो। यही कारणले उनी संकटमा पनि बलियो रहन सके, यो शिक्षा आज हामीले पाएका छौं।
1: साँच्चै नै हो दाई। मलाई विशेष गरी एउटा कुराले एकदमै हृदय छोयो। हामी प्राय परमेश्वरलाई आवश्यकता पर्दा मात्र खोज्छौं, तर दाउदले उहाँलाई आफ्नो जीवनको पहिलो प्राथमिकता बनाउनुभयो। यो कस्तो मनोहर कुरा छ नि दाई, होइन?
2: परमेश्वर केवल समस्या समाधान गर्ने व्यक्ति मात्र हुनुहुन्न, उहाँ हाम्रो जीवनको स्रोत पनि हुनुहुन्छ। जब हामी उहाँलाई सम्पूर्ण हृदयले खोज्छौ, उहाँले हाम्रो जीवनलाई परिवर्तन गर्नुहुन्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707।
3: Time check. It's 7 PM.
4: अहिले साँझको 7 बजेको छ।

0: रेट त्रुटिहरू पनि रहेछ, केही सच्याउन पर्ने देखियो, त्यही कारणले हामी फिर्ता लान्छौँ भन्ने हिसाब गरेर फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
1: हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासो दर्ता, मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगको अनुरोध, बैठकका बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला, राष्ट्र बैंक ऐन संशोधनको तयारी।
2: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरग उपाधि हासिल गरी नेपाल सरकारको विशेषज्ञ श्रेणी बैंकको कार्यकारी निर्देशक, यो भनेको नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको।
1: र टप एन टी ट्वेन्टी श्रृंखलाको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: सरकारी लगानीका संस्थानहरूमा वर्षौंदेखि देखिँदै आएको कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभावले कार्यक्षमतामा सुधार आउन सकेको छैन। घाटामा संचालन, अनावश्यक खर्च र उत्तरदायित्वविहीनता सामान्य जस्तै बनेका छन्। सुधारका लागि स्पष्ट नीतिगत मार्गदर्शन, सही नेतृत्वको चयन, निगरानी र पारदर्शी लेखा परीक्षण अनिवार्य छ भने राजनीतिक प्रभावबाट अलग राखेर कार्य सम्पादनमा आधारित मूल्यांकन प्रणाली लागू गर्न ढिला गर्नुहुँदैन। अब खबर सन्तोषी रावलबाट।
4: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनासम्मै नेपालको वैदेशिक व्यापारमा 35.47% बढ़ेर 2,26,14 करोड़ रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार साउनमा 1,87,44 करोड़ रूपियाँको वस्तु आयात भएको छ। यो गत वर्षको सोही महिनाको तुलनामा 31.04% बढ़ी हो। त्यस्तै निर्यात 61.72% बढ़ेर 38,70 करोड़ रूपियाँ पुगेको छ। आयात बढ़ेसँगै व्यापार घाटा पनि बढ़ेर 1,48,73 करोड़ रूपियाँ पुगेको छ। विभागका अनुसार साउनमा सबैभन्दा धेरै कच्चा सोयाबीन तेल 18,40 करोड़ रूपियाँको आयात भएको छ। डिजेल 13,85 करोड़ र खाना पकाउने ग्यास 8,46 करोड़ रूपियाँको आयात भएको छ। निर्याततर्फ पनि सोयाबीन तेल नै अगाडि छ। साउनमा 17,59 करोड़ रूपियाँको सोयाबीन तेल निर्यात भएको विभागले जनाएको छ। साउनमै आयात र निर्यात दुवै तीव्र रूपमा बढ़दा नेपालको वैदेशिक व्यापारले आर्थिक वर्षको शुरूआतमै ठूलो आकार लिएको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्य पूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्य पूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभएको छ। आजदेखि दुवैका लागि 500 किलो घिउ पठाएर यसको शुरूआत गरेको महाप्रबन्धक पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
5: हामीले जब पछिल्लो समय किसान दुध विकास संस्थानले किसान भुटानी गर्न नसकिरहेको अवस्था र हामीसँग घिउको र बटरको मौजात भएसँगै हामीले त्यसलाई बिक्री गर्नको लागि आन्तरिक बजार र विश्व बजार पनि हामीले सर्च गर्यौं र हामीले विश्व बजार सर्च गर्दै जाँदाखेरि निर्यातकर्तासँग हाम्रो एउटा सम्झौता भयो। खास गरी खाडी मुलुकमा 50 मेट्रिक टन घिउ वार्षिक रूपमा निर्यात गर्ने गरी सम्झौता भयो र त्यही निर्यात गर्ने सम्झौता भए स्वरूप आज पहिलो पटक 500 केजी नेपाल एयरलाइन्सबाट चाहिँ खाडी मुलुक दुबईमा हाम्रो घिउहरू निर्यात हुने हाम्रो त्यो बिन्दुमा हामी पुग्यौं।
4: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि नेपाल राष्ट्र बैंकको गवर्नर बन्न सक्ने भएका छन्। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आजको बैठकले वाणिज्य बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला गरेको हो। सरकारले संसदमा दर्ता गरेको नेपाल राष्ट्र बैंक ऐनको विधेयक पछिल्लो

0: समय अर्थ समितिमा छलफलमा छ। सरकारले प्रस्ताव गरेको विधेयकमा वाणिज्य बैंकका सीईओ राष्ट्र बैंक गवर्नर हुन सक्ने व्यवस्था हटाउने प्रस्ताव गरेको थियो। हालको नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार पनि वाणिज्य बैंकको सीईओ भइएको व्यक्ति गवर्नर हुन सक्ने व्यवस्था गरेको छ। गवर्नरको योग्यता सम्बन्धी छलफल भएकोमा वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय विज्ञ संस्थामा काम गरेका व्यक्ति पनि गवर्नर बन्न सक्ने व्यवस्था थप गरेको छ। समिति सभापति डाक्टर कृष्ण हरिबुढा थोकी
1: वैज्ञानिक वित्तीय तथ्याङ्क सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो स्तरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक यो भनेर चाहिँ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको अनि विश्वविद्यालयको प्राध्यापक वा को क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी तहको पद वा स्वर सरको पदमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति।
0: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएन। संस्थापनले एकलौटी रूपमा अगाडि बढ़ाएको पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएको हो। दिउँसो खाजा समयपछि पेश गरिएका छुट्टा छुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सीआईएनलाई बताउनुभयो।
2: महाधिवेशनको मिति तय भएको छ अहिले जुन 24 गतेबाट होइन, त्यो महाधिवेशन अहिले तत्काल प्राय अब रोकी पाऊ अन्तरिम आदेश जारी गरेर त्यसलाई रोकी पाऊ भन्ने हिसाबबाट हित निवेदन आउनु भएको थियो। हजुरले दुईटा भन्नुभयो, एउटा हित आयो शेरबहादुर देउवाको वारिसबाट रिट पेश भएको थियो होइन, अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, रिटलाई हामीले अब अध्ययन गर्दैथ्यौं। पछि उहाँ जुनले लिएर आउनु भएको थियो रिट निवेदन, जुनले लिएर आउनु भएको थियो उहाँले त्रुटिहरू पनि रहेछ, केही सच्याउन पर्ने देखियो, त्यही कारणले हामी फिर्ता लान्छौं भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
0: सर्वोच्च प्रशासनले रिट पेश गर्नेहरूलाई सोमबार आउनु भनेको छ। देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्याउनु भएको थियो। देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवण कुमार हुनुहुन्थ्यो। रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी विधान अनुसार 7 विभागहरू गठन गरेर संयोजक तोकेको छ। सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व प्रमोद नेउपानेले पाउनु भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले विभागका संयोजकहरू चयन गरेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख परराष्ट्र मन्त्री शिशिर खनाललाई बनाइएको छ। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग विजय जैरू, जनस्वास्थ्य विभाग डाक्टर तोसिना कार्की र पूर्वाधार विभाग निशा डाङ्गीले नेतृत्व गर्नुहुनेछ। अर्थ विभागमा लीमा अधिकारी आचार्य प्रमुख तथा प्रशिक्षण विभागमा कमल सुवेदी उप प्रमुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले जानकारी दिनुभयो।
3: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसिमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुखमा निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। अन्तर्राष्ट्रिय विभागमा पनि वर्तमान परराष्ट्र मन्त्री शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ।
0: सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगार सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनः स्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो।
4: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्, हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग महिला दलित अपाङ्ग त्यो निकायबाट त्यो क्षेत्रबाट जुन त्यो उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्न खोजेको हो। त्यो स्वदेशी उत्पादन उद्योगलाई पनि प्राथमिकता दियौँ ताकि त्यो अलिकति प्रवर्धन होस् भन्ने उद्देश्य साथ हामीले यो गरेको
0: हो। अस्ट्रेलियामा जारी टप एण्डी टी ट्वेन्टी सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। आज भएको खेलमा नेपाल एण्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 123 रनको सामान्य लक्ष्य एण्टीले 15 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। एण्टीका लागि दुची हुगन बुजमले अभिजित अर्धशतक बनाए। उनले 37 बलमा 40 रन बनाए। जोर्डन सिल्क 42 रनमा अभिजित रही। नेपालका लागि दुवै विकेट पवन सराफले लिए। टस हारेर पहिले ब्याटिङको नियुक्त पाइएको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो।
5: स्वच्छ पानी पिउन पाएपछिको खुशी।
6: अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
5: दूषित पानीका कारण लाग्ने रोगबाट समेत मुक्ति रिपोर्ट, पहिरोको संकेत र अपनाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पाल्पामा विभिन्न 7 लिफ्टिङ खानेपानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन जोड़िएपछि स्थानीयवासीलाई सजिलो भएको छ। वर्षाको समयमा धमिलो र दूषित पानी पिउँदै आएका उनीहरूले शुद्ध पानीको सुविधा पाएका छन्, जसले गर्दा पानीबाट लाग्ने रोग नियन्त्रणमा पनि कमी आउने अपेक्षा गरिएको छ।
11: पाल्पाका गाउँमा पहिले वर्खा शुरू हुन साथ धमिलो र दूषित पानी पिउनु पर्ने बाध्यता रहेका स्थानीय बासिन्दाहरू अहिले घरकै धारामा शुद्ध र सफा पानी आएपछि उत्साहित भएका छन्। लिफ्ट खाने पानी घरमा आएपछि धारा र पँधेर जान नपरेको र पानी शुद्धिकरण मेसिन जडान भएपछिको अनुभव सुनाउँदै पाल्पा रम्बाका स्थानीय नेत्र कुमारी सिंहजाले,
12: पहिला हामी पानी फिल्टर गरेर उमालेर खान्थ्यौँ, अहिले चाहिँ यो लिफ्टिङको पानी राम्रै छ, केही पनि भएको छैन। अब अरू अरूकोमा अब वर्षा आउँदा धमिलो आउँछ, राम्रै आएछ, खाइरहेछन्, राम्रै छ।
11: वर्षाको समयमा मुहान धमिलिने र पानी जान्ने रोग फैलिने जोखिम उच्च हुने भएकाले यी जोखिमयुक्त स्थानका मानिस आज भोलि शुद्ध पानी खोज्न डोको बोकेर पँधेरा धाउन परेको छैन। लिफ्टिङ खाने पानी मार्फत मेसिन जडान पछि खाने पानीको गुणस्तरमा सुधार आएको बताउँदै पाल्पा छहराका स्थानीय तुलसी गेवाली,
13: वर्खा लागेसँगै पानीका मुहानहरू धमिलो भएर पानी पिउन मिल्ने अवस्थामा थिएन। अहिले यो लिफ्टको पानी आइसकेपछि हामीहरूलाई चाहिँ धेरै सजिलो भएको छ। पहिला चाहिँ यो वर्खाको कारणले बच्चाहरू कति बिरामी हुने, त्यो पानी जन्ने रोगहरू लाएर हामीलाई धेरै गाह्रो हुन्थ्यो। शुद्ध पानी कहाँ छ भनेर डोको बोकेर हामी खिच खोज्न हिँड्न पर्थ्यो भने अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
11: पाल्पामा लिफ्टिङ खाने पानी सञ्चालन गर्न सरकारी अनुदान सँगै स्थानीय उपभोक्ताहरू स्वयंले पनि श्रमदान लागत साझेदारी गरेका छन्। खाने पानी शुद्धिकरण र उपभोक्ताको सक्रियताका बारे बताउँदै बङ्गस कालीमा रहेको फोक्सेल लिफ्टिङ खाने पानी उपभोक्ता समितिका अध्यक्ष गुणबहादुर गाहा,
14: सबै खुसी पनि छन् र खाने राम्रो पानी खान पनि पाउनु भयो, फिल्टर पनि आयो, किरा मार्ने दबाई पनि प्रयोग गरेछौँ। यो त हामीले खास पिउने मात्रै हो, मिनरल वाटर जस्तो भयो। अहिले यो पानीले गर्दा धेरै अरू वरिपरि हाम्रो बस्तीतिर पनि गाउँ टोलतिर पनि चर्चा भएको छ, ऊ यस्तो आयो उस्तो आयो भन्ने हेर्न पनि आउनुहुन्छ।
11: पाल्पामा सातवटा लिफ्टिङ खाने पानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन, फिल्टर प्लान्ट र क्लोरिन मेसिन जडान गरेर शुद्ध पानी विस्तार गरिएको छ। संघीय सरकारको 2 करोड भन्दा बढीको विशेष अनुदान अन्तर्गत उपकरण जडानको काम भएको खाने पानी तथा सरसफाई कार्यालय पाल्पाले जनाएको छ। खाने पानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनिधि पोखरेल,
15: अधिकांश आयोजनाहरू अहिले पम्पिङ सिस्टममा सञ्चालन गरेका छौँ। मुहान तल हुने, बस्तीभन्दा तल हुने र प्रदूषित हुने बर्खामा, विशेष गरिकन त्यसमा अन्य फोहोर वस्तुहरू बगेर जाने र जैविक दूषित पनि हुने भएको हुनाले त्यो पानीलाई पम्पिङ गरेर फिल्टर गरेर अनि हामी क्लोरिनेसन औषधि राखेर उपभोक्ताको घरहरूमा वितरण गर्छौ। सिधै धाराबाट गिलास थापेर खान सक्ने अवस्थामा पुग्छ।
11: शुद्धिकरण मेसिन जडान गरेपछि पूर्व खोला, रम्बा, माथागढी, बङ्गसकाली, रैनादेवी छहरा, रिब्दीकोट र तानसेनका गरी कुल 974 घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोबाट बस्न र बचाउन चाल्नुपर्ने कदम,
16: दरारहरू छन् कि रूखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ, होइन, त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर।
0: जोखिममा रहेका व्यक्ति र सरकारवालाले के कुरामा ध्यान दिने, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
18: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
19: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
18: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
20: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
21: कार्यक्रम साझा आवाज,
18: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
22: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
23: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
18: हरेक 15 बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देश्तै भर
19: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
20: पसिनाको सम्मान, समानताको अभियान,
21: कार्यक्रम साझा आवाज।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैशाखदेखि भदौसम्मको मनसुनजन्य विपद अन्तर्गत पहिरोमा परि 40 भन्दा धेरै जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीसँग छ। पहिरोका पूर्व संकेत र अपनाउनु पर्ने सावधानीका बारेमा हामीले पहिरो विज्ञ डाक्टर मनिता तिमोर सिन्हासँग कुराकानी गरेका छौं।
2: नेपालको झण्डै 60% भूभाग चाहिँ पहाड़ छ होइन, त्यही भएर हामी बस्ने पनि पहाड़मै हो र पहाड़मा बस्दाखेरि चाहिँ यति यति सानो सानो कुरा भनौँ न, गराहरू चिरिरहेका छन्, गराहरू ढल्किरहेका छन्, कहिले काहीँ त घरै पनि घरको भान्सा तलतिर पुगिसकेका हुन्छ, सुत्ने ठाउँ अलिक माथितिर हुन्छ, घरै पनि चिप्लिरहेको भाँसिरहेको कुनाहरू भाँसिरहेको देखिन्छ, त्यस्तो चिजहरूलाई चाहिँ जमिन चलिरहेछ है भन्ने खालको चाहिँ संकेत दिन्छ। त्यस्तो देख्नु भएको छ हजुरले फिल गर्नु भएको छ भने चाहिँ पक्कै पनि स्पेसल्ली चाहिँ पानी पर्ने मौसममा चाहिँ डराउनु पर्छ र यदि त्योभन्दा सुरक्षित कुनै ठाउँ छ भने चाहिँ त्यता गएर बस्दा ठिक हुन्छ।
3: कतिपय अवस्थामा चाहिँ जस्तो आँखाले देखिरहेछ घरको, यहाँले भने घरको भान्सा लच्किरहेछ, आँगन चर्किरहेछ, अलिकति कोठाहरू ओल्लो कोठा पल्लो कोठा तलमाथि छ र पनि कतै जाने ठाउँ छैन भनेर जोखिम मोलेर पनि बसिरहनु भएको पनि देखिन्छ कि, त्यस्तोमा चाहिँ के गर्ने? अब
2: त्यस्तोमा चाहिँ अब कहीँ जाने ठाउँ नै छैन भन्ने खालको कुरा गर्दाखेरि चाहिँ त्यस्तो गराहरू चर्केको देखिन्छ भने त्यसलाई टाल्ने होइन, पानी नछिर्ने गरी चाहिँ टालिदिने, कमेरो माटोहरूले टाल्ने कामहरू गर्नुपर्छ जसले गर्दा त्यो अझै ठुल्ठुलो नहुँदै जाओस् होइन, किनभने त्यो एउटा चाहिँ हामीले टेक्निकल भाषामा भन्दा चाहिँ विक जोनहरू त्यसले फर्म गर्दै जान्छ, बनाउँदै जान्छ। त्यही
3: भएर चिरा छ भने त्यो चिराबाट पानी छिरेपछि झन् छिटो
2: हजुर
3: फस्किने भयो
2: हजुर, त्यही भएर त्यस्ता चिराहरू देख्नु भएको छ भने त्यसलाई चाहिँ टाल्ने कामहरू गर्दै जानु पर्यो। अनि त्यस पछाडि चाहिँ अब पानीको निकास भन्यो माथिबाट आउनु, तपाईँ बसेको घरको माथिबाट पानी त बग्छ, तलतिर बग्छ जहिले पनि होइन, त्यो पानीलाई चाहिँ बग्न लाई कुलो काटेर चाहिँ आफ्नो घरभन्दा बाहिरपट्टि पारिदिने होइन, त्यस्ता चाहिँ सिम्पल कामहरू चाहिँ हामीले गर्न सक्छौँ।
3: पहिरो रोक्न मैले स्वयं एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
2: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन आफ्नो वस्तुस्थिति भनौँ आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन् होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु होइन, त्यही कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
3: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
2: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो त्यो कुलो काट्ने भल काट्ने उहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ। र
3: अब यहाँ कतै अलिअलि माटो झर्दै गरेको देखियो, चिरा परेको देखियो, कतै कतै वरिपरि भनेदेखि त्यस्तो देख्ने बित्तिकै के गर्नुपर्छ?
2: त्यो चिरा परेको देख्नु भएको छ भने त्यसलाई चाहिँ चिम्टाइलो माटो चाहिँ भित्र पानी नछिर्ने गरी चाहिँ चिम्टाइलो माटोहरूले चाहिँ हामीले भर्यो टालिदिने कामहरू गर्यो भने त्यहाँबाट पानीहरू जान सक्दैन। अनि ढल्केको जस्तो देख्नु भएको छ त्यसलाई समयाइदिने, मिलाइदिने होइन, पानी कताबाट गइरहेछ भन्ने खालको कुरा हेरेर त्यो पाटोतिरबाट चाहिँ पानी नजाने किसिमले चाहिँ हामीले समयाइदियौँ भने पनि जोखिमहरू कम भएर जान्छन्।
3: त्यो सँगसँगै हामीले यस्तो भइरहेछ है भनेर जानकारी चाहिँ कहाँ कहाँ पुर्याउनु पर्छ त्यसको बारेमा?
2: यो अघि पनि भयो स्थानीय सरकारमा, यो अहिले एनडीआरएमको विभिन्न गृह मन्त्रालयको पनि विभिन्न स्थानीय तहका निकायहरू छन् जस्तो लाग्छ, एलईओसी भन्छ, एनईओसी भन्छ होइन, त्यो पाटोहरूमा चाहिँ
3: एनईओसी भनेको चाहिँ स्थानीय विपद व्यवस्थापन समिति स्थानीय सरकारको मातहतमा हुने भयो
2: हजुर हजुर, त्यहाँ चाहिँ हामीले जानकारी गराउन सक्छौँ। र त्योभन्दा माथिल्लो लेभलको सपोर्ट चाहियो भने हामीले प्रदेश सरकार अथवा संघीय सरकारमा पनि जानकारी गराउन सक्छौँ। र सबभन्दा बलियो निकाय अथवा सबभन्दा सजिलो निकाय भनेको एनडीआरएमै हुन सक्छ जस्तो लाग्छ मलाई चाहिँ विपदको कुरासँग जोडिएको भएर।
3: तपाईँले सुझाव दिनु पर्दाखेरि चाहिँ अब अहिले बर्खाको समय छ, हुन त डेढ महिना अब बाँकी छ मनसुन भन्नुभएको छ, अहिले अब पहिलाको हेर्ने हो भनेदेखि त अब त बर्खायाम कम हुँदै जानुपर्ने हो, तर अब अझै पनि धेरै जोखिम छ, बाढ़ी पहिरोको एकदमै धेरै जोखिम छ भनेर एनडीआरआरमा हामीले पटक पटक कुरा गरिरहेछौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भनिरहेको छ, यता मौसम पूर्वानुमान महाशाखाले पनि भनिरहेको छ, जोखिम छ है भनिरहँदाखेरि कस्तो खालको सुझाव चाहिँ दिनुहुन्छ सतर्कता अपनाउनका लागि?
16: मेरो तर्फबाट चाहिँ दुई तिनटा सुझाव रहन्छन्। एउटा चाहिँ जस्तो हामीलाई प्रविधिले केही सहज बनाइदिएको छ, पहिलेको जस्तो हामी अनभिज्ञ छैनौँ होइन, हजुरले प्रविधि अथवा इन्टरनेटको सहयोगबाट चाहिँ वायुमण्डलमा के भइरहेछ, कस्तो खालका चाहिँ घटनाहरू हुन सक्छन् भनेर चाहिँ हामीले जानकारी लिन सक्छौँ। जस्तो मौसम पूर्वानुमान महाशाखा भन्नु पनि डीएचएमले के राम्रो कार्यक्रमहरू चलाइरहेछ, जस्तो रिभर वाच भन्नु भन्छ होइन, अनि त्यस पछाडि रेनफल वाच भनेर जसले चाहिँ नेपालभरिको हुन्छ, एकदमै धेरै स्टेसन त छैन तर पनि हामीसँग जे स्टेसनहरू छ त्यसमा चाहिँ उहाँहरूले चाहिँ इन्फर्मेसन चाहिँ रियल टाइममा दिइरहनु भएको छ भने चाहिँ अहिले के भइरहेछ त्यो इन्फर्मेसन हामीले हेर्न सक्छौँ। अहिले रिभर वाच र रेनफल वाचलाई हेर्नुभयो भने कुन ठाउँमा उहाँहरूको त्यो स्टेसनमा चाहिँ कति पानी परिरहेछ भन्ने खालको कुरा त्यसमा हेर्नुभयो भने कुन ठाउँमा चाहिँ बढी जस्तो कुन ठाउँमा जलसतहहरू बढिरहेछन् त होइन, कुन नदीको जलसतह बढ्दैछ, कुन ठाउँमा चाहिँ नर्मल छ, कुन ठाउँमा चाहिँ आत्तिनु पर्दैन ग्रीन लाइनमा छौँ भन्ने खालको इन्फर्मेसनहरू त्यहाँ डिस्प्ले भइरहन्छ। त्यसलाई चाहिँ स्पेसली यो मनसुनको चार पाँच महिना चाहिँ हामीले रेगुलरली हेर्ने गरौँ, त्यो भएपछि आफ्नो वरपर के भइरहेछ भन्ने खालको हामीले जानकारी लिन सक्छौँ। र अर्को चाहिँ एनडीआरआई पनि चाहिँ विभिन्न किसिमका विज्ञप्तिहरू चाहिँ जारी गरिरहन्छ, एकदमै देशमा चाहिँ यो ठाउँमा चाहिँ जोखिम छ है तपाईँहरू सतर्क रहनु भन्ने खालको चाहिँ सूचनाहरू आइरहेर चाहिँ एनडीआरआईको वेबसाइटलाई चाहिँ फलो गर्ने हेर्ने फेसबुक पेजहरू छ त्यसलाई पनि हेरिरह्यो भने पनि हामीले जानकारी लिन सक्छौँ। त्यो दुईवटाका पाटो र सँगसँगै आफ्नो घर वरपर पनि सधैँ हेर्ने गरौँ, स्पेसली मनसुनको तीन चार महिना चाहिँ हेर्नै पर्यो, दरारहरू छन् कि रुखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ होइन, त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर। यति तीनटा कुराहरूलाई चाहिँ हामीले फलो गर्यौँ भने पक्कै पनि पहिरोको जोखिमबाट चाहिँ सुरक्षित हुन सक्छौँ।
4: वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढ़ेको छ, डीडीसीको घिउ समेत विदेश निर्यात शुरू भएको छ, स्वदेश उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरिएको छ, बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सी विश्वासको मत लिने हुनुभएको छ, राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित गरिएको छ, समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्, कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भयो छैन, हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासा दर्ता भएका छन्, मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ, बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला भएको छ, राष्ट्र बैंक ऐन संशोधनको तयारी भएको छ र टप एन टी20 श्रृंखलाको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, भोलि भदौ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला, अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु, नमस्कार शुभरात्री।

0: दिदी मलाई छोडेर जान्छ है, म त बिना कसरी बसौँ अन्त?
1: देख लाटी, म चाहिँ त बिना बस्न सक्छु होला त।

0: तर अलिकति पनि लाज भएन है आफ्नै दिदीको बुढासँग? बरु मलाई एकचोटि भनिदिएको भए म तेरो लागि जे नै गर्न तयार थिएँ।
1: तर त बहिनी भन्दा नै घिनै लाग्दो।
2: इसा के भन्दैछौ तिमी?
0: अनि तिमी चाहिँ नि तिमी कस्तो खालको मान्छे हो? आफ्नै साथीसँग भित्र भित्र प्रेम रचेर यो अवस्थामा पुर्याउन तिमी अलिकति पनि लाज भएन?
2: इसा मुख सम्हालेर बोल। बिचारा श्रुति।
0: बिचाराले मैले तिमीहरू दुईजनाको नाटक सधैँ छु अनि त्यो रात तिमीहरू बोलेको सबै सुनेको छु।
2: त्यो रात के भएको थियो थाहा छ? सुन।
0: कोई छ बच्चा कोई छ

0: मेरो आफ्नै दाई भएको भए पनि सायद मेरो लागि यो सब गर्दैन थियो होला। जुन तपाईँ मेरो लागि भगवान भनेर आउनुभयो, मलाई आफ्नै बहिनी भन्नु चाहे म हजुरलाई आफ्नै दाई भन्छु नि ल।
1: संसारमा धेरै माया मेरो श्रीमतीलाई गर्छु, श्रीमती भनेको भगवानको प्रसाद हो। जन्तिमित मेरो आफ्नै बुढीको बहिनी, मेरो बुढीले धेरै माया गरेर राखेको मुटुको टुक्रा, अनि मेरो प्यारी बुढीको मुटुको टुक्रा मेरो पनि बहिनी भएन त। आजदेखि तिम्रो हरेक परिस्थितिमा सुख दुःखमा तिम्रो अंगरक्षक भइरहन्छु बहिनी।
0: मैले तपाईँलाई यो बताउन सक्दिनँ कि तपाईँ मेरो लागि कति इम्पोर्टेन्ट हुनुहुन्छ भनेर। यु मिन सो मच टु मी, थ्याङ्क यू। दिदी, मैले तपाईँलाई पहिल्यै भन्न खोजेको थिएँ यो कुरा, तर तपाईँले कहिल्यै सुन्नै चाहनु भएन मेरो कुरा।
2: मलाई माफ गरिदेऊ बहिनी, मैले तिम्रो पीडामा तिमीलाई साथ दिन छोडेर के सोच्न पुगेछु। तिमी त मेरो मुटुको टुक्रा पो हो त, अनि राज

0: இளம்பு பிரேக் டைம்.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा ठुडी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, थुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813-78-46-43 र 9808-25-525।
3: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
5: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842-40-20-54।
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: माया त नसोची लगाइयो, अब यो निर्णय चाहिँ सोचेर गर्दैछु।
1: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन।

0: Elambu FM 89.6 MHz.
1: Six Villa, Hamro, Nepal ko papad.
2: म सायद तिमीले खोजेको जस्तो केटी होइन, मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ। मेरो पनि त आफ्नो लाइफ हुन्छ, मैले डिसिजन

0: 马上见。
1: यो सबै गल्ती मैबाट भएको, यो गर त्यो नगर सधैँ आफ्नो इसारामा हिँडाउन खोजे, तर तिम्रो मायालाई कहिले बुझ्न सकिन, सधैँ इन्टरफेयर मात्र गर्न खोजे। के मलाई एउटा अन्तिम मौका

0: Just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस।
0: न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5, in the Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5, in the Paso.
3: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त, स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
4: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
3: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिस, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू, नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
4: फारम वितरण 2083 श्रावण 1 गतेदेखि, प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे, कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-620-342, 011-6260-442, 98-41-43-49-72, 98-512-00-642।

0: check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: 89.6 megahertz.
1: Megahertz.
2: पत्थर है वो मुझे रोक टोक कहते हैं लोग।

0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: परफेक्ट गिफ्ट फर योर लव्ड वन्स, सारेगामा कारवा मिनी।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

खेलम भाइ एफएम र रेडियो जुगुलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल भदौ 6 गते शनिबार, श्रावण शुक्ल पक्ष दशमी तिथि, इस्वी सन् 2026 अगस्त 22 तारीख, नेपाल सम्बत 1146। आज बिहान सूर्योदय 5:38 को समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:34 को समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। चौतारा साँगा चोगडीका किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण। रासुपाको सचिवालयमा 11 मनोनित पदाधिकारी सहित विभागीय जिम्मेवारी पनि तोकियो। नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न पेश भएको देउबाको रिट दर्ता भएन, अध्ययनका लागि राखियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सम्वादमा विश्वासको मत लिँदै। नेपाल भारत संयुक्त कार्यदल बैठक, सीमा क्षेत्रमा आधुनिक प्रविधि मार्फत निगरानी बढ़ाउने सहमति। मेसाक चक्रवातका कारण चीनमा 159 जनाको मृत्यु, 10 जना बेपत्ता। र दोस्रो एक दिवसीय अभ्यास खेलमा नेपालको लगातार दोस्रो जीत। साझा खबरको शुरूमा स्थानीय खबर। चौतारा साँगा चोगडी नगरपालिकाले नगरभित्रका किसानलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ 50% अनुदानमा विभिन्न कृषि सामग्री वितरण गरिएको छ। नगरपालिकाले नगरका 14 वडाका किसानलाई सहकारी तथा कृषि समूहको माध्यमबाट कृषि सामग्री हस्तान्तरण गरिएको हो। नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र उप प्रमुख सीता थापाको हातबाट किसान तथा सरकारी सहकारी र किसान कृषक समूहका प्रतिनिधिहरूलाई अनुदान उपलब्ध कृषि सामग्री हस्तान्तरण गरिएको हो। नगरपालिकाले कृषि उत्पादनमा वृद्धि, किसानको लागत न्यूनीकरण र आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सामग्री कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। नगरको 14 वडाबाट छनौट भएका किसान सहकारी तथा कृषकलाई समूहले लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले कृषि क्षेत्रमा प्रत्यक्ष लाभ पुर्याएको अपेक्षा पनि गरिएको छ। किसानले आफ्नै लगानीमा खरिद गर्नुपर्ने कृषि सामग्रीमा नगरपालिकाले 50% अनुदान उपलब्ध गराएपछि कृषि व्यवसायमा लागेका किसानलाई आर्थिक राहत मिल्ने विश्वास गरिएको हो। सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले कृषि क्षेत्रलाई नगरपालिकाको प्राथमिकतामा राखिएको बताउनुहुँदै किसानको उत्पादन र आमदानीमा वृद्धि गर्न स्थानीय सरकारको आवश्यक सहयोग गर्दै जाने पनि धारणा व्यक्त गर्नुभएको हो। नगर प्रमुख सापकोटाले अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गरी उत्पादन बढ़ाउन किसानलाई आग्रह समेत गर्नुभएको छ। किसानले अनुदानले व्यक्तिगत सुविधा भन्दा पनि उत्पादन वृद्धिको माध्यमको रूपमा लिनुपर्ने बताएको छ। नगरपालिकाबाट प्राप्त सहयोगले कृषि क्षेत्रमा वृद्धि ल्याउँदै किसानको आय आर्जनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा समेत गरिएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय सदस्यमा 11 मनोनित भएको छ। पार्टी कार्यालयमा हिजो बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्र मन्त्री समेत रहनुभएका शिशिर खनाल सहित 11 सचिवालय सदस्य मनोनित गरिएको हो। यसै गरी गणेश पराजुली, कविन्द्र बुलाकोटी, विराज